0: उखिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 वटा स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074का अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
1: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल, सभाको सेड्युल जसले बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
0: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
2: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदार पेट इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सील समेत गरेको छ। यसैबीच हवाई इन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उडानको फ्यूल सर्च चार्ज घटाइएको छ। यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था

0: हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रूपियाँ थियो, अब घटेर 229 रूपियाँ कायम भएको छ। काठमाडौँ धनगढ़ी उडानमा सबैभन्दा बढ़ी 1765 रूपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रूटमा 1375, काठमाडौँ नेपालगंजमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रूपियाँसम्म शुल्क घटाइएको छ।
1: वर्षौं अघि सड़क सञ्जालसँग जोड़िएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाड़ी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास थाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाड़ी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाड़ी आएको दिन फूलमाला बाजागाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सड़क खण्डमा 1,12,00,000 रूपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाड़ी पुग्न शुरू गरेको हो। स्थानीयले अब सड़क सञ्जालमा जोड़िएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
0: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा को प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। पाँच समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढ़ी बचतकर्ताको 22,38,00,000 रूपियाँ भन्दा बढ़ी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका 30 सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढ़ाउने समेत बताएको हो।
1: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ़ सड़क क्षेत्रमा अत्यावश्यक उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सड़क खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरूद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि पन्छाउन नसक्दा 56 घण्टा लगातार यातायात अवरूद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रूख नराम्रोसँग सुक्न थालेका छन्। डढेलोले रूखको बोक्रा, हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रूख विस्तारै सुक्दै गएका हुन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका,
2: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ।
1: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू
3: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
4: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ संविधानका प्रावधानसहित प्रत्येक बुदा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ उहाँले भन्नुभयो हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यो सबैले सुझावको विश्लेषण गरियो अब कुन कुन धारालाई संशोधन गर्ने कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ बिहिबार कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ त्यस्तै विपन्न बालबालिकालाई विद्यालय ल्याउने सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैंचा शीर्षकमा खबर प्रकाशित छ मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख संजय कुमार महतोले माटोको उर्वरा शक्ति बढ़ाउन ढैंचा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ न्यून खर्चमा तयार हुने ढैंचा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मल माथिको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई ढैंचा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बिउ वितरण गर्दै आएको जानकारी समेत गराउनुभयो उहाँका अनुसार चालू आर्थिक वर्षमा 1 क्विन्टल 3 किलो ढैंचाको बिउ उत्पादनमा अनुदानमा वितरण समेत गरिएको छ उहाँले किसानको माग बढ़दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा ढैंचाको बिउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउने समेत बताउनु भएको छ यता कारोबारमा कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन् बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ त्यस्तै मुगु र हुम्ला जोड्ने पुल 5 वर्षदेखि अल्पत्र शीर्षकमा पनि खबर प्रकाशित छ यो खबर सुखेतबाट लेखिएको मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटेरेबल पुल निर्माणको काम पाँच वर्षदेखि अल्पत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्र रूपमा छोडेको बताइएको छ।
1: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट शुरू शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेशन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढ़ाइनेछ। तर विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गारहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा राहदानी एक सातालाई भन्ने शीर्षकमा अर्को खबर रहेको छ। यो खबर भुवन शर्माले लेख्नु भएको। राहदानी विभागसँग अब करिब 33,000 थान मात्रै राहदानी मौजदात रहेको खबरमा उल्लेख रहेको छ। यसले लगभग एक साता मात्र धान्नेछ। विभागका एक उच्च अधिकारीका अनुसार विभागले हरेक दिन करिब 5,000 राहदानी वितरण गर्ने गरेको छ। अब करिब 33,000 राहदानी मात्र विभागसँग मौजदात रहँदा यसले करिब एक साता मात्रै धान्ने खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरंग शीर्षकमा अमर खड्काले इटहरीबाट लेख्नु भएको खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मूढभेड़ निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोग ले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे रासोपाले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरूद्ध सञ्चालन गरेको युद्धका क्रममा इरानको मिनावा स्थित एक प्राथमिक विद्यालयमा क्षेपास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढ़ी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। द एसोसिएट एसोसिएट प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य, भिडियो सामग्री, मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र शहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कार्यवाही शुरू भए यता गृह युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
1: खेल खबरमा फिफा विश्वकप 2026 नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समयअनुसार बिहान 5:45 शुरू भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जीतका लागि संघर्षरत रहेका छन्। यो खेलको विजेताले अन्तिम 16 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सम्पन्न खेलमा बेल्जियमले विश्वकपकै स्मरणीय पुनरागमन मध्ये एक गर्दै सेनेगललाई 3-2 पराजित गरी अन्तिम 16 सुरक्षित स्थान बनाएको छ। C8 स्टेडियममा भएको खेलमा सेनेगलले 2 गोलको अग्रता बनाएको थियो। खेल सकिन 5 मिनट मात्रै बाँकी रहँदा पनि बेल्जियम 2-0 पछि थियो तर अन्तिम मिनटहरूमा 2 गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएको बेल्जियमले पेनाल्टी मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारिकेनको 2 गोलको मद्दतमा इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा 2 गोल थपेपछि ह्यारिकेनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा दोस्रो स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोलसहित गोल्डेन बुटको दौड़मा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 1:45 स्पेन र अस्ट्रिया आमने सामने हुनेछन्। त्यसपछि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:00 स्विजरल्याण्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:00 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
0: निर्वाचित गरेर पठाएका जनप्रतिनिधिप्रति नागरिकको आशा र उत्तरदायी भूमिकाको अपेक्षा, खबरदारी र सुधारको पक्षीय कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा। निर्वाचित गरी पठाएका जनप्रतिनिधिको उत्तरदायित्वको प्रश्न उठ्दै गर्दा नागरिक खबरदारीको आवश्यकता कति हुन्छ भन्ने प्रश्न सधैँ सुनिने गरिन्छ। मतदान गरी चुनिएर पठाएका जनप्रतिनिधिको नागरिकका सवालमा गम्भीरता कति छ भन्ने विषयमा नागरिकले खबरदारी गर्नुपर्ने भूमिका पनि उत्तिकै हुने गरेको छ। साथी दीपक आचार्यले संहिताविज्ञ नागरिक समाजका प्रकाश रेग्मीसँग कुराकानी गर्नुभएको छ।
4: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ। निर्वाचित एउटा प्रतिनिधित्व इलेक्टेड डेमोक्रेसी रिप्रेजेन्ट प्रतिनिधिमूलक प्रजातन्त्र एउटा भयो, सँगसँगै फेरि सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै चाहिन्छ। त्यसमा नागरिकहरू त्यो सरकारको योजना भनौं न सरकारको निर्णय प्रक्रियामा निर्णयहरू कसरी लिए र निर्णयहरू कार्यान्वयन कसरी गरियो भन्ने कुरा सबभन्दा महत्वपूर्ण छ। के निर्णय लियो, कसरी लियो, त्यसमा चाहिँ सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै आउँछ। जस्तै ओडाले एउटा चाहिँ बाटो बनाउन पर्यो भने त्योसँग सम्बन्धित सरकारवालाहरूसँग छलफल गरेको छ कि छैन। जस्तै अहिले नै तपाईँले संघीय सरकारका पनि ठूल्ठूला परियोजनाहरूमा हामीले काठमाडौँ तराई जोड्ने चाहिँ द्रुत मार्गमै अहिले चाहिँ यत्रो वर्ष हामी सम्पन्न हुने बेलासम्म हामीले चाहिँ 0 किलोमिटर कहाँ पर्छ भनेर खोकनाकी उसमा चाहिँ अहिलेसम्म विवाद भएको छ। त्यो भएको किनभने यो सहभागितामूलक प्रजातन्त्रको हामीले चाहिँ फेरि के गरेनौँ भनेदेखि त्यसलाई अभ्यासमा चाहिँ राम्रोसँग लगेनौ। सरकारवाला को हुन्, उनीहरूको समस्या के हो पहिला नै सुनेर त्यसलाई समाधान गर्नेतिर लगियो भने के हुन्छ भने राज्यको स्रोत साधन पनि बच्छ अनि सँगसँगै त्यसलाई समयमा नै हामीले चाहिँ सेवा सुविधा पनि प्रदान गर्न सक्छौ, सरकारले पनि त्यसलाई सक्छ।
5: संहिता लागू भएपछि तीन तहको सरकार र त्यसको सरकारका कामहरूको बाँडफाँड गर्ने बेलादेखि नै रहिरहँदाखेरि सिंहदरबारको सम्पूर्ण शक्तिहरू चाहिँ अब गाउँ टोलसम्म पुग्छ, स्थानीय सरकारसम्म पुग्छ भन्ने कुरा। तर सरकार त पुग्यो पछि चाहिँ सिंहदरबार जस्तै भ्रष्टाचार मात्रै आइपुग्यो, हाम्रो सेवा सुविधा आइपुगेन भनेर नागरिकहरू फेरि दुखित पनि भए। अब यसमा चाहिँ यो तीन तहको सरकार बीचको त्यो समन्वय सहकार्य र नागरिक प्रतिको उत्तरदायित्वलाई कसरी सन्तुलित गर्ने?
4: संघीयता आइसके पछाडि भ्रष्टाचार मात्रै तल आयो भन्ने कुरा चाहिँ होइन। कहिले मलाई मेरो व्यक्तिगत विचारमा फेरि हामी कहिलेकाहीँ त्यो कुनै पनि विषय या समस्यालाई यति धेरै सामान्यीकरण गरिदिन्छौ कि त्यसले गर्दा मूल विषय र मूल प्रश्न जहिले पनि बहसमा आउँदैन या अनुत्तरित नै रहन्छ। र मेरो एउटा अनुरोध यहाँहरूलाई पनि के हो भने त्यो विषयलाई उठाउँदाखेरि अलिकति हामीले त्यसलाई ठ्याक्कै के विषय हो त्यो समस्यालाई त्यही रूपमा नै उठाइदिनुपर्छ। फेरि के कुरा हो भने भ्रष्टाचार पनि सँगसँगै बढेको छ र जति मात्रामा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने त्यो पनि सुशासनमा चाहे जुनसुकै शासन व्यवस्था होस् भ्रष्टाचार त कहिले पनि हुन भएन। त्यो कुरा चाहिँ अझ बढी विकेन्द्रित भयो कि हिजो केन्द्रीय संरचना हुँदा केन्द्रमा मात्रै हुन्थ्यो तल हुन्थेन भन्ने आम धारणा विशेष गरेर मीडियाहरूमा पनि पाइन्छ। तर त्यसलाई फेरि हामीले अलिकति त्यसलाई गुणात्मक रूपमा हेर्यौं भने या संख्यात्मक रूपमा हेर्यौं भने त्यस्तो पनि होइन। हिजो पनि भ्रष्टाचार तल पनि हुन्थ्यो, हिजो चाहिँ त्यो केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा मात्रै हुन्थ्यो होला या चाहिँ त्योसँग सम्बन्धित मात्रै हुन्थ्यो भने अहिले स्थानीय सरकारहरू पनि थपिए होला, निकै राम्रा कामहरू पनि भएका छन्।
6: नागरिक समाजका अगुवा प्रकाश रेग्मीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: हुम्लाको साडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो। इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकता। बागमतीका समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने।
6: चालू आर्थिक वर्ष सकिन 14 दिन बाँकी, सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती। समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र।
3: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक।
6: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण, म्यानमारमा द्वन्द शुरू भएता 1 लाख मानिसको मृत्यु, युद्धले दक्षिणी लेबनानमा पुननिर्माणको चुनौती।
3: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी, बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा, आज राति र भोलि 4 खेल हुने। साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट रवि मिश्रले कर्नर किक शीर्षकमा लेख्नु भएको बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना व्यक्तिको कुराकानी जस्तो देखाइएको छ। एउटा ठूलो ज्यान भएका र काँधमा लौरो बोकेका व्यक्ति छन् र उनको पछाडि सरकार लेखिएको छ भने अघिल्लोपट्टितिर होल्डिङ सेन्टर लेखिएको छ। त्यहाँ एकजना नागरिक जस्ता व्यक्ति हात जोड्दैछन् र त्यो सरकार जस्तो लेखेका व्यक्तिले केही भन्दै गरेको माथि लेखिएको छ। यस्तो भनिएको छ, त्यहाँ घर भत्के बंगलामा बस्नु, बंगला नभए अपार्टमेन्ट किनेर बस्नु। हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845275223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज छैठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजनीति 2083 साल असार महिनाको आज 18 गते तदनुसार इसी सन् 2026 जुलाई 2 तारिक सक संवत्सर 1948 नेपाल सम्बत 1146 तसराका रौद्र नामक संवत्सर उत्तरायण गृहम ऋतु आज बिहिबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज द्वितीय तिथि रहेको छ। आज द्वितीय तिथि रहेको छ 7:17 पला यानि कि बिहानको 8:08 तत्प्रान्त तृतीय रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर साढा, नक्षत्र रहेको छ 9:06 पला यानि कि बिहानको 8:52 तत्प्रान्त श्रवण नक्षत्र। योगमा रहेको छ वैधृति योग रहेको छ। वैधृति योग रहेको छ आज 28:41 पला। करणमा रहेको छ ग्रह करण रहेको छ बिहानको 8:08 तत्प्रान्त वणिज्य करण रहनेछ। चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने साधा सूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:49 परा रहनेछ। आज दिन विशेष रहेको छ। आज खेलकुद पत्रकार दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी भने हामी तपाईँलाई गराउँछौँ। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछौ। आजको लागि कार्यबेलाको समय रहेको छ यानि कि अशुभ समय दिउँसोको 3:35:45 विशेष गरी साँझको 5:19:42 आज कालो बेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ विशेष गरी साँझको 5:19:42 साँझको 7:03:39 शुभ बेला। यस्तै गरेर लाभ बेलाको समय रहेको छ। विशेष गरी आजको लाभ बेलाको समय रहेको छ दिउँसो 12:07:51 विशेष गरी दिउँसोको 3:51:48 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। सूर्य विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको चौथो चरण नाम आउँछ जीवन अथवा जीविका नाम आउँछ। अन्तरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन मेहनतले नामदाम इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। विभिन्न अवस्थाले पछ्याउनेछन् भने भविष्यको लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बन्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन तारिफिकको काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिन्छ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। केही श्रम परे पनि आजको मेहनतले पछिसम्म लाभ दिलाउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आकस्मिक समस्याले शरीरमा कमजोर भएको अनुभूति हुनेछ। चिताएको काम बिग्रिनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा समेत बाधा पुग्ने योग देखिया छ। बिग्रिएको काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न पनि सकिने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। साथीभाइको सहयोगले आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन पनि सक्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। भौतिक साधन जुट्नले फाइदा हुने काम शुरू गर्न सकिन्छ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने बुन्दा मुद्दामा पनि विजयी हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। चिता काम सजिलै सम्पादन हुँदै जाँदैछन्। पढाइ लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीहरूले प्रसन्नता दिलाउनेछन्। आफ्नो प्रतिभाको प्रदर हुँदै जाँदैछ। बौद्धिक प्रतिस्पर्धा पनि अरूलाई उछिन्न सकिने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन पुरानो सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ हुँदै जाँदैछ। अरूको व्यवहारले शंका उब्जाए पनि म्यानेजरको सुझाव सुरुधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलेको कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। सफलता प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चित्र काम सजिलै सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। सानो प्रयत्नले चल असल सम्पत्तिबाट लाभ हुने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। शुक्र समाचारले आजको दिन उत्साहपूर्ण रहने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतले जिम्मेवारी दिलाउनेछन् भने सजिलै लक्ष्यमा पुग्न सकिन्छ। रोकिया काम सम्पादन हुँदै जाँदैछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय रहेको छ। सानो प्रयत्नले धेरैको भलाइ हुनेछ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। समाजमा सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफका काम गर्दै राम्रो उपलब्धि हात पार्न पनि सकिने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन फजुल खर्च बढ्ने समय रहेको छ। होसियारीका साथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु परे पनि लागेको मूल्य उठाउन सकिन्छ। आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। लामो यात्रा गर्ने अवसर प्राप्त हुँदैछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम सम्पादन गर्दै मनका धन आर्जन गर्न सकिन्छ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आय आर्जनका स्रोत बढ्दै जानेछन्। प्रत्याशित नतिजाले पनि उत्साह जगाउनेछन्। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा पनि गर्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: छोटी विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा तपाईँले विशेष रूपमा जानकारी विशेष रूपमा छलफल गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला र कार्यक्रममा फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा जानकारी गराउनु भयो भने म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नवलपरासी सुनवलबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? तपाईँको मोबाइललाई अलिक नजिक राखेर भोल्युम अलिक ठुलो बनाएर बोल्नुहोस् त।
1: मेरो नाम युवराज नेपाल हो, सुनवल नवलपरासी।
0: के नेपाल भन्नुभयो?
1: हजुर
0: तपाईँको नाम के नेपाल भन्नुभयो भन्नुहोस् त एकचोटि फेरि।
1: युवराज नेपाल। युवराज नेपाल।
0: युवराज नेपाल। मोबाइललाई नजिक राखेर बोल्नुहोस् है।
1: हजुर हजुर।
0: हो यसरी बोल्नुहोस्। अहिले जसरी बोल्नु भएको छ हो यसै गरी बोल्नुभयो भने आवाज राम्रो आउँछ मबाट है।
1: हजुर
0: कसको विषयमा हेराउन चाहनुहुन्छ?
1: मैले छोरीको विषयमा हेराउन खोजेको, छोरीको भविष्य कस्तो छ, गर्न दशा कस्तो छ भन्छ।
0: छोरीको जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: छोरीको 2057 साल असोज 6 गते शुक्रबार बिहान 9:30 बजे।
0: असोज 6 गते शुक्रबार बिहानको 9:30 बजे हो।
1: हजुर हजुर।
0: जन्म कुन जिल्लामा भएको हो?
1: यो रूपन्देहीको लुम्बिनी अञ्चल अस्पतालमा भएको।
0: हजुर लुम्बिनी रूपन्देही जिल्लामा भएको होइन,
1: बुटोल अञ्चल अस्पतालमा भएको।
0: त्यही त बुटोलमा भएको हो। ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2057 साल असोज कृष्ण पक्षको 9 तिथिमा जन्म भएको छ। शुक्रबारको दिन मिथुन राशि पर्छ। पुनर्वसुको प्रथम चरण, नाम आउँछ नानीको केशर कुमारी भन्ने नाम आउँछ, नरानको नाम केशर कुमारी, मिथुन राशि पर्छ। आदि नाडी देवगण परेको छ। सुन्नु भएको छ म बोलेको?
1: हजुर हजुर सुनिराखेको छु।
0: हजुर घातकमा परेको छ तिथि, घातक भनेको नराम्रो नफाप्ने तिथि, द्वितीया सप्तमी द्वादशी तिथि घातक छ। सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि, नानीको लागि विशेष घातक धनु राशि हो। कुण्डली ग्रह भाग्य नानीको मध्यम खालको छ। नानीको चन्द्र ग्रहणको योग बनेको छ नानीलाई, चन्द्र ग्रहणको शान्ति गर्नु पर्यो। पूर्णिमाको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ, पूर्णिमाको दिन नानीको लागि उत्तम मानिन्छ। यस्तै गरेर वैदेशिक क्षेत्रमा नानीको लागि मध्यम खालको देखाउँछ, सरकारी जागिर राम्रो छ। राजनीतिक क्षेत्र कलाकृतिमा गीतहरू गाउन नाच्न नृत्यहरू गर्न राम्रो देखाउँछ। यहाँबाट हेर्दाखेरि चाहिँ अहिलेको लागि ग्रह नानीको सिद्धा, अर्को ग्रह बुध भन्ने ग्रह चलेको छ, ग्रह ठिकै छ राम्रै छ। नानीको त्यति धेरै नराम्रो ग्रहहरू होइन, राम्रै छ। विवाहबारेमा अलिकति विशेष ख्याल गर्नुहोला, विवाहबारेमा राम्रै छ ग्रहहरू, त्यस्तो नराम्रो छैन, ठिकै छ। चन्द्र ग्रहणको योग बनेको छ, चाँदीको सिक्री अथवा चाँदीको पाउजूहरू केही बनाएर लगाउनुपर्छ नानीले, पूर्णिमाको व्रत बस्नुपर्छ, मैले अघि पनि भनेको छु। दाजुभाइ नफाप्ने ग्रह परेको छ नानीको लागि चाहिँ, दाजुभाइसँग पार्टनरसिपमा काम अथवा लेनदेन अलिक कम गर्दा राम्रो हुन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: होइन खासै समस्या त केही छैन, खालि भविष्यको बारेमा के छ भनेर जान्न खोजेको हो हजुर, अरू खासै समस्या त केही जिज्ञासा छैन। भविष्यको विदेशको योग छ कि छैन त्यो बारेमा सोधौँ भनेर हो।
0: विदेशको लागि चाहिँ मैले भने त पूर्णिमाको व्रत बस्यौँ भने विदेश राम्रो हुन्छ, फाप्छ। चाँदीको पाउजु अथवा चाँदीको सिक्री केही लगाउनु पर्छ नानीले विदेशको लागि राम्रो, मन राम्रो हुनको लागि चाहिँ।
1: भविष्यमा यसो विवाह चिया भइसकेपछि यसो श्रीमान कस्तो पर्छ के छ त्यो बारेमा भनिदिनु न।
0: मैले त्यो पनि भनिसकेँ, तपाईँले सुन्नु भएन छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ नानीको, एउटा विवाह दोष मेटाउनु पर्छ, विशेष गरी शिला विवाह अथवा कुम्भ विवाह अथवा प्रतिमा विवाह केही कुराहरू गराउनु पर्छ विवाह भन्दा पहिला, त्यसपछि विवाह दोषहरू लाग्दैन, राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू हो क्या है।
1: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी सुनौलबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँको आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर, काँडोको बोल्दै हुनुहुन्छ, सल्यानबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
2: मेरो नाम हिरामती सिंह।
0: के नाम भन्नुभयो?
2: हिरामती पुन।
0: हिरामती पुन, तपाईँको बोलाउने नाम नै हिरामती हो?
2: के भन्नुभयो?
0: तपाईँको नागरिकताको नाम नै हिरामती हो भनेर सोधेको मैले तपाईँलाई।
2: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: म दिदीको छोरीको बारेमा।
0: दिदीको छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2083 साल।
0: 2083 साल,
2: 1 महिना 3 गते,
0: वैशाखको 3 गते। समय भन्नु?
2: समय 11 बजे 30 मिनटमा।
0: 11 बजेर 30 मिनटमा बिहानको कि रातिको?
2: बिहानको।
0: बिहानको 11 बजेर 30 मिनटमा। ल सुन्नुहोस् है त, श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2083 सालमा जन्म, बिहिबारको दिन चतुर्दशी तिथि पर्दो रहेछ, मिन राशि, नाम आउँदो रहेछ गुरु सिंह, यहाँबाट नाम आउँदो रहेछ नानीको, मध्यनडी नरगण परेको छ नानीको लागि चाहिँ, कुण्डलीमा कालो सर्पयोग देखाएको छ, कालो सर्पयोगको शान्तिहरू गर्नुपर्छ, महालक्ष्मी योगमा जन्म भएको छ, अहिले ग्रह भद्रिका र शनि छ, स्वास्थ्यमा समस्या, अलिकति बिरामी हुने ग्रहहरू परेको छ, राति अलि झस्किने ओर्ने गर्छिन्, नाक दोष परेको भएर, कालो सर्पयोग परेको भएर कालो सर्पयोगको शान्तिहरू गराउनु पर्छ, अलि छिटो रिसाउने, अलि एकोरो स्वभावकी हुने छिन् पछि भविष्यमा, पढाइमा राम्रै छ, त्यति धेरै नराम्रो ग्रह छैन पढाइको लागि, अलि धेरै मेहनत गर्नुपर्छ, नभए पढाइमा रुचि नहुने, मन नलाग्ने ग्रह दशाहरू पनि बन्न सक्छ, अलिकति विशेष ख्याल गर्नुहोला। समस्या जिज्ञासा के छ र भन्नुहोस् त? माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। पढाइ लेखाइ त मैले भनिसकेँ त अघि नै, सुन्नुभयो होइन? मध्यम खालको छ, अलि धेरै मेहनत गराउनु पर्छ पढाइमा भनेको। अहिलेको लागि स्वास्थ्य हेर्ने हो है, पढाइ पढ्ने बेलै भएको छैन, बल्ला जन्मिनु भएको छ हो कि होइन? अनि अहिले स्वास्थ्यमा हेर्ने हो, अहिलेको लागि चाहिँ स्वास्थ्यको लागि चाहिँ अलिकति बाधा देखाउँछ यो कालो सर्पयोगले, अनि त्यस्तै गरी शनिले पनि है, राशिमा पनि शनि छ, ग्रह पनि शनि लागेको छ, स्वास्थ्यमा समस्या आउने, बिरामी हुने ग्रहहरू पर्छ, अहिले यो समय अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त। हुन्छ। उहाँले फोन गर्नुभएको थियो आफ्नो दिदीको छोरीको विषयमा, यानि कि आफ्नो पनि छोरी नै हुनुभयो हो कि होइन, उहाँले चाहिँ हेराउनु भएको र गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मैले बोलेका कुराहरू तपाईँले ध्यान दिएर सुन्नुभयो भने तपाईँले सोध्न खोज्नु भएको प्रश्नको एन्सर म तपाईँलाई तपाईँले सोध्नुभन्दा पहिला नै दिनेछु, त्यो भएर ध्यान दिएर सुन्नुहोला। मैले तपाईँको ग्रह दशा हेर्न थालेपछि तपाईँले ध्यान दिएर सुन्नुभयो भने तपाईँले प्रश्न सोध्नुपर्ने जरुरत नै देख्दिनँ, म सबै कुरा भनिदिन्छु। मैले तपाईँले सोध्न खोज्नु भएको मान्छेले के कुरामा सोध्नुहुन्छ होइन, तपाईँले किन मलाई फोन गर्नुभएको छ सबै कुरामा भनिदिन्छु क्या, त्यही भएर ध्यान दिएर चाहिँ तपाईँले सुन्नुहोला कार्यक्रमलाई। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठीक 7 बजेदेखि लगभग हामी तपाईँसँग 8 बजेसम्म रहने गरेका छौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते, राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म धादिङबाट गुरु।
0: धादिङ जिल्लाबाट?
3: हजुर
0: हजुर। के नाम के भन्नुभयो?
3: ज्याम मगर।
0: ज्याम मगर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: मेरो छोरीको विषयमा।
0: छोरीको विषयमा, कुन ठाउँ? धादिङको?
3: धादिङ यो साँच्ची गाउँपालिका।
0: हजुर, छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2066 साल।
0: 2066
3: पाँचको महिना
0: भदौको 13 गते
3: शनिबार।
0: हजुर,
3: बिहान 7:07 बजे।
0: बिहानको 7 बजे हो?
3: 4 बजे कि 5 बजे
0: 4 देखि 5 को बिचमा।
3: हजुर हजुर,
0: 4 देखि 5 को बिचमा उज्यालो भएको 13 गते हो नि?
3: हजुर हजुर।
0: जन्म कुन जिल्लामा भएको हो नानीको?
3: धादिङ हो।
0: धादिङ जिल्लामा हो, ल सुन्नुहोस् है त। 2066 साल भाद्र शुक्ल पक्षको शुक्रबारको राति उज्यालो भएको शनिबार, नवमी तिथिमा जन्म, वृश्चिक राशि, नाम आउँदो रहेछ युवक कुमारी, नाम आउँछ ज्येष्ठको चौथो चरण, नाम आउँछ युवक कुमारी, है
3: युवक कुमारी।
0: हजुर, आज दिनाली राक्षस गण परेको छ, घातकमा तिथिहरू परेको छ नानीको, प्रतिपदा षष्ठी एकादशी, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक छ नानीको। पढाइमा पनि अलिकति मन नजाने, पेटमा समस्या, पेट दुख्ने, अनि छिट्टो रिसाउने, एक ठाउँमा थिर भएर बस्न नसक्ने, अलि झैझगडा गर्न मन पराउने खालको कुण्डली परेको देखेँ मैले यहाँबाट हेर्दाखेरि। कस्तो छ हो?
3: हजुर हजुर,
0: पढाइमा अलि धेरै ध्यान दिनुपर्छ भन्नु होला, नभए पढाइ बिचमा छोड्छु नि। यसले कतिमा पढ्दैछ नि अहिले?
3: अहिले पढाइ
0: पढाइ छोडिसकिन्?
3: हजुर छोडिसक्यो।
0: अब यिनले आफै खोजेर आफै रोजेर विवाह गर्ने, अनि छिट्टो रिसाउने, एक ठाउँमा थिर भएर बस्न नसक्ने, अलि झैझगडा गर्न मन पराउने खालको कुण्डली परेको देखेँ मैले यहाँबाट हेर्दाखेरि। कस्तो छ हो?
3: हजुर हजुर,
0: पढाइमा

0: है मांगलिक मंगलवार को दिन चोहो खाने गुरु चनार योग को बिहीबार एकादशी को दिन चोहो नितो करने नानी ले पूर्णिमा को दिन व्रत बस्ने न सके चोहो नितो करने चंद्रमा बिग्रिएको छ चांदी को पाउजू चांदी को सिक्री के बनाकर लगाईदिनु पर्छ इनको लागि चाहिँ अनि राम्रो हुन्छ अलि एकोरो अलि जिद्दी अलि छुची छुची खालके छिनी हो कि हैन
1: हजुर हजुर हो गुरु
0: त्यस्तो ग्रह त साह्रो परेको छ अहिले ग्रह चाहिँ संकटा चलिराखेको छ ग्रह बिग्रिएको छ है नानीको यो मांगल्यको रत्न कवच गुरु चन्द्र योगको कवचहरू पाउँछ हामीसँग यो लगाइदिनु भयो भने यिनको घरबार दाम्पत्य श्रीमानसँग सम्बन्धहरू राम्रो हुन्छ समस्याहरू आउँदैन पेटमा समस्या पानी अलि धेरै पिउनुपर्छ भन्नुहोला राम्रो हुन्छ समस्या जिज्ञासा के सोध्न मन लागेको छ भन्नुहोस् त
1: हजुर गुरु यस्तो विदेशी यात्रा खोप कस्तो छ होला भनेर
0: यस्तो छ अब विदेशी यात्रा यिनलाई अहिलेको लागि चाहिँ नगराउँदा राम्रो हुन्छ अब आउने भदौ महिना पछि बल्ला यिनलाई विदेशी यात्राहरूको लागि प्रोसेसहरू गराउनुहोस् अहिलेको लागि विदेश यात्रा गइन् भने दुःख पाउँछन् है आफ्नो शरीर पनि सुरक्षित रहँदैन त्यो भएर अलिकति सावधान रहनुपर्छ विवाह भएको छैन त्यही त भने त मैले आफै खोजेर आफै रोजेर बिहा गर्ने हेराउने जुराउने नगरिकन मांगलिक परेको छिन् अब ज्वाइँको पनि मांगलिक हुनुहुन्छ भने ठिक छ नभए यिनीहरूको घरबार दाम्पत्यमा समस्या आउँछ झै झगडा पर्ने मनमुटाव हुने हो यस्तो खालको ग्रह दशाहरू पर्छ क्या त्यो भएर अलिकति विचार गर्नुपर्छ अरू त्यस्तो नराम्रो छैन ठिकै ग्रहहरू राम्रै छ है
1: हजुर गुरु यसो रत्न कवच लाउनलाई के अरे पर्ने होइन गुरु
0: रत्न कवच धारण गर्नुपर्छ लाउनुपर्छ अब यसको लागि चाहिँ अहिले 10 बजेपछि फोन गर्नु अर्डर गर्नुभयो भने म बनाएर राखिदिन्छु तपाईँ लिन आउनुहोला अथवा बनाएर म पठाइ पनि दिउँला तपाईँबाट है त्यति गर्नु अरू केही पनि गर्नु पर्दैन बिहिबारको दिन एकादशीको दिन चोखो खाने मंगलबारको दिन चोखो खाने पूर्णिमाको दिन चोखो खाने यो काम गर्नुपर्छ नानीले यति गर्यो भने यिनको घरबार दाम्पत्य राम्रो हुन्छ समस्याहरू हुँदैन रिसलाई कम गर्ने कन्ट्रोल गर्ने है अलिक धेरै नबोल्ने ठिक्क बोल्ने गर्नुपर्छ क्या है
1: हुन्छ के अरे नाम चाहिँ तपाईँ देवकुमारी भन्नुभयो के अरे गुरु
0: युवा कुमारी युवा
1: युवा कुमारी
0: ओ युवा कुमार युवा कुमारी वृश्चिक राशि है हस् हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको आफ्नो छोरीको विषयमा जानकारीका लागि तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि फोन गर्न सक्नुहुन्छ 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने गर्नुहोला फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते हजुर नमस्कार गुरुबा
0: नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ
2: म यहाँ कुरिन्टारको लेवाडोल भन्ने ठाउँबाट हजुर म गाडदमेर काठमाडौँ हो
0: हजुरको शुभ नाम भन्नुहोस् त
2: हजुर यो लेवाटार भन्नु न हजुर लमाइलो डाँडा नजिकै
0: हजुर तपाईँको नाम चाहिँ भन्नुहोस् न तपाईँको नाम के हो
2: ए मेरो नाम शालिग्राम हो
0: शालिग्राम हो
2: हजुर कार्की हो
0: हजुर अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त
2: अनि यो मेरो अलिकति मेरो आफ्नै विषयमा भनौँ न अब है
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: मेरो 2022/8/5 हजुर
0: 2022 साल मङ्सिर महिनाको 5 गते
2: हजुर हजुर
0: के बार पर्छ
2: शनिबार हजुर
0: जन्म समय भन्नुहोस् त
2: अनि हजुर यो समय चाहिँ छैन हजुरलाई मैले एकचोटि पहिला पनि गरेको थिएँ होइन
0: हजुर
2: यो भुक्त घटी 9/19 भन्छ होइन हजुर
0: हजुर
2: अनि यो भुक्त घटका 48/40 भन्छ होइन हजुर
0: हजुर
2: अनि भव घाटका 57/59 भन्छ होइन घडा 1/17
0: सुन्नुहोस् न पहिला मैले बोलेको सुन्नुहोस् न
2: हजुर हजुर
0: जुन कुरा मलाई चाहिन्छ म त्यो कुरा माग्छु अरू कुरा मलाई भन्नु परेन के
2: हजुर हजुर त्यही त मेरो ठ्याक्कै समय जन्मेको समय चाहिँ
0: पहिला सुन्नुहोस् न
2: हजुर हजुर
0: यहाँ तपाईँसँग चिना छ
2: चिना त छैन हजुर चिना

0: मैले टिपेर ल्याएको थिएँ कि हजुर.
1: ए त्यहाँ हेर्नुहोस् त, इष्ट गत घटिका लेखा छ. इष्ट
0: इष्ट
1: हो, इष्ट इष्ट गत घटिका भनेर लेखा छ. कति घडी कतिपल्ट लेखा छ
0: यो हजुर? घटा एकपल्ट लेखा छ हजुर.
1: त्यो होइन के, त्यो होइन हजुर, त्यो होइन. तपाईँ भन्नुहोस् त, तपाईँले के के कुरा टिप्नु भएको छ, बिस्तारै बोल्नुहोस् न. म कसरी बिस्तारै बोलेको छु.
0: यो भुक्त घटी भन्छ 9-19 छ होइन हजुर?
1: हजुर.
0: अनि भोग्य घटका छ 48-40 होइन हजुर?
1: हजुर.
0: अनि यो भव घटका छ 57.59 छ होइन हजुर?
1: त्यो भवक चाहिँदैन
0: हजुर. हजुर. अनि घडा एक पल्ला 17 अनुसार भन्छ हजुर.
1: त्यो घडा चाहिँदैन. घडा भनेको के हो त्यो? तपाईँले तपाईँको के राशि छ? तुला राशि छ?
0: कन्या राशि हजुर.
1: कन्या राशि छ, मिलेन तपाईँको जन्ममिति भएर.
0: अनि प्रथम प्रथम प्रथम लग्नेवाला भन्छ होइन हजुर?
1: त्यही त
0: 4, 11, 17, 25 भन्छ.
1: भएन क्या तपाईँको? अब तपाईँले के गर्नुहोस् भने
0: हजुर,
1: तपाईँको चिनाको फोटो खिचेर मेरो वाट्सएपमा अथवा मेसेन्जरमा फोटो खिचेर पठाउनु भयो भने मैले तपाईँलाई अस्ति नै पनि यो कुरा भनेको थिएँ होइन?
0: मेसेन्जरमा भन्नुभएको थियो.
1: अनि किन नपठाउनु भएको त चिना चाहिँ?
0: त्यो पठाउँथ्यो हजुर, मर्जी भएको थियो जस्तो लाग्छ मलाई.
1: मैले पठाउनुहोस् न भनेको थिएँ, अब तपाईँले पठाउनुहोस् न.
0: बिर्सी होला हजुर. हस् हस् हस्
1: पठाउनुहोस्. उहाँले फोन गर्नुभएको थियो आफ्नो बारेमा हेराउनको लागि, तर उहाँको जन्म समय उहाँलाई थाहा भएन. उहाँले चिनाको फोटो खिचेर राम्रो तरिकाले नहल्लाइकन फोटो खिचेर प्रष्ट देखिने तरिकाले फोटो खिचेर पठाउनु भयो भने उहाँको जन्म समय म निकालिदिइहाल्छु. कुनै त्यसमा टेन्सनै छैन है. उहाँले पठाउनु चाहिँ पर्यो. मैले भन्ने काम मेरो हो, गर्ने काम तपाईँहरूको हो क्या? हो कि होइन? तपाईँलाई मैले बाटो देखाउँछु, त्यो बाटोमा हिँड्ने काम त तपाईँहरूकै हो नि. म त हिँडेर त कहाँ साध्य हुन्छ र? कतिजनाको बाटो हिँडिदिनुमा पनि फेरि हो कि होइन भन्नुहोस् त. त्यो भएर तपाईँले चाहिँ हिँड्ने काम चाहिँ तपाईँहरू आफै गर्नुहोला. मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्नुहोस्. भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेटघाट भन्ने गर्न सक्नुहुन्छ. कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते.
2: हेलो नमस्ते गुरु, म यहाँ सुनुल नवलपरासीदेखि बोलेको.
1: सुनुलबाट बोल्दै हुनुहुन्छ. हजुरको शुभ नाम?
2: मेरो नाम नवीन नेपाल.
1: नवीन नेपालजी बोल्दै हुनुहुन्छ. कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै विषयमा गुरु.
1: आफ्नो विषयमा, जन्ममिति र जन्म समय भन्नुहोस् त.
2: 2063 साल कार्तिक 3 गते रातिको 12:03 लुम्बिनी अञ्चल हस्पिटल बुटवल.
1: भन्नुहोस् न, बिस्तारै पो भन्नु पर्यो त. तपाईँले बोलेको भाषामा म यहाँ लेख्न सक्छु त.
2: ए हस् हुन्छ.
1: अनि 2063 साल
2: कार्तिक 3 गते,
1: कार्तिक महिनाको 3 गते
2: राति 12:03
1: रातिको 12:03 के बार पर्छ?
2: शुक्रबार पर्छ गुरु.
1: अनि उज्यालो भएको 3 गते कि 2 गतेको राति हो कि 3 गतेको राति?
2: 2 गतेको राति. 2 गतेको राति.
1: 2 गतेको राति उज्यालो भएको चाहिँ 3 गते हो
2: हजुर.
1: ल पढ्नुहोस् है, त अब कस्तो आउँदो रहेछ. म हेर्दैछु तपाईँको है. 2 गतेको राति उज्यालो भएको चाहिँ 3 गते शुक्रबार होइन?
2: हजुर.
1: ल सुन्नुहोस् है, ध्यान दिएर.
2: हुन्छ.
1: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः. तपाईँको सर्वमङ्गल मङ्गल्य शिवे सर्वतसारिके शरणत्र मुखे गौरी नारायणी नमस्ते. तपाईँको 2063 साल कार्तिक कृष्ण पक्षको बिहिबारको राति उज्यालो भएको शुक्रबार त्रयोदशी तिथिमा जन्म, तपाईँको कन्या राशि, नाम आउँछ पदम भन्ने नाम आउँदो रहेछ हो?
2: हजुर हजुर.
1: मध्यनाडी नरगण परेको छ तपाईँको, घातकमा परेको छ. तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ. माङ्गलिक पनि पर्नु भएको छ, सूर्य निचो पनि छ, यस्तै गरेर कालो सर्प एक पनि परेको छ. अलि छिटो रिसाउन मन लाग्छ, पढाइमा मन जाँदैन, पढाइमा मन छैन. अनि त्यसपछि जे काममा हात हाल्नुहुन्छ त्यो काम बिग्रिराखेको छ, अहिले बिग्रिन्छ तपाईँको राशि. त्यति राम्रो ग्रह दशाहरू देखिएन है, त्यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ. अहिलेको लागि तपाईँलाई ग्रह चलिराखेको छ धन्य, अर्को ग्रह राहु, यो राहुले गर्दाखेरि समस्या बनाउँछ। विदेशतिर जाने हो भने तपाईँको लागि चाहिँ अब आउने कार्तिक महिनापछि विदेश यात्रा राम्रो हुन्छ तपाईँको लागि चाहिँ नै, अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू ठिकै ठिकै देखिन्छ यहाँबाट।
2: गुरु मैले एउटा कुरा सोध्नु थियो हजुरलाई,
1: हजुर
2: यो मलाई विदेश जान चाहिँ हुन्छ नि, मलाई राम्रो त छ कि होइन?
1: ठिक छ, विदेशमा राम्रो छ, तर कागज रुपियाँको रतन कवच लाउनु पर्छ, अनि विवाह राम्रो हुनको लागि चाहिँ मंगलबारको दिन चोखो नितो गर्नुपर्छ, अनि स्वास्थ्य राम्रो होस्, आँखा टाउको दाँतमा समस्या नआओस् भन्यो भने आइतबारको दिन नुन खानु हुँदैन है।
2: हो
1: यति गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ, अरू केही पनि गर्नै पर्दैन। ठिक छ,
2: हुन्छ।
1: हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, सुनवलबाट फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा जोडिन चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क गर्नुहोला। चिनाहरू लेख्नको लागि चिना बनाउनु पर्ने छन् भने पनि सम्पर्क गर्नुहोस्। ग्रह दशा भाग्य हेराउनको लागि पनि तपाईँले फोन गर्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। कुनै समस्या आएका छन् ती समस्याको समाधान तपाईँलाई चाहिँ अनिवार्य रूपमा चाहिएको छ भने पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। विवाहमा तपाईँको छोराछोरीको विवाह भएको छैन, विवाहमा बाधा आइराखेको छ, विवाह भइसकेको सन्तान भइराखेको छैन, तपाईँको श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिएको छ, ज्वाइँ छोरीको सम्बन्ध, छोरा बुहारीको सम्बन्ध बिग्रिराखेको छ, त्यति राम्रो भएको छैन, झैझडा मनमुटा भइराखेको छ, विदेशमा बाधा रोकावटहरू छन्, विदेशमा जानुभएको छ तर फापिराखेको छैन, व्यापार व्यवसाय सुरुवात गर्नुभएको छ, सुरु गरिसक्नु भएको छ, राम्रो भएको छैन, ऋण लागिराखेको छ, बेच्नुपर्ने चाहिँ व्यापार व्यवसाय गरिराखेको कुरालाई बेचिहाल्नुपर्ने भएको छ भने पनि त्यही व्यापारबाट पनि तपाईँलाई राम्रो हुने उपायहरू म तपाईँलाई जानकारी गराउन सक्छु। तपाईँले प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ, तपाईँले कार्यक्रम ज्योतिष वास्तुमा फोन गरेर हेर्न पनि सक्नुहुन्छ, अनि मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। फोन गरेर आउनुभयो भने सजिलो हुन्छ तपाईँको लागि पनि है, फोन गरेर आउनुहोस्। आफ्नो रानी आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी, विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले गर्न सक्नुहुन्छ। तपाईँलाई अब मलाई यो ग्रहले कहिले पनि दुःख नदियोस्, मैले गरेको काम कार्यहरू चाहिँ राम्रा काम कार्यहरू सफलता होस्, मेरो परिवारमा दुःख नआओस्, मेरो परिवारमा दरिद्रता नआओस्, मेरो परिवार मेरो दाम्पत्य सुखमय रहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले ग्रह शान्ति गर्नै पर्छ भन्ने पनि छैन, होइन? सबैजनाले ग्रह शान्ति हरेक वर्ष गर्न सक्नुहुन्छ भन्ने पनि छैन। कोहीसँग आर्थिक कमजोरी पनि हुन सक्नुहुन्छ, पैसा नहुन सक्छ, अवस्था नहुन सक्छ, होइन? त्यस्तो तपाईँहरू हुनुहुन्छ भने तपाईँले व्रतबन्ध गर्नुभएको छ भने गायत्री मन्त्र जाप गर्नुहोस्। धेरै पनि गर्नु पर्दैन, सुरुवाती चरणमा तपाईँले गायत्री मन्त्र अलि धेरै जप गर्नुहोस्, सकिन्छ 5-6 हजार जप गर्नुहोस् बिहान बेलुका बनाएर, होइन? सक्नुहुन्न भने तपाईँले बिहान 108 बेलुका 108 पटक आफ्नो गायत्री मन्त्र तपाईँले चाहिँ पढ्नुहोस्, भन्नुहोस्, तपाईँले चाहिँ जाप गर्नुहोस् माला लिएर। अब यसो गर्नाले के हुन्छ भन्दा, गायत्री मन्त्र जाप दैनिक रूपमा हामीले गरियो, पञ्चाङ्ग पूजा गरियो भने हाम्रो घरमा सुख शान्ति समृद्धि हुन्छ। जस्तै तपाईँको घरमा माछा मासु पकाउनुहुन्छ, माछा मासु खानुहुन्छ भने, तपाईँले यदि माछा मासु खानुहुन्छ भने चाहिँ तपाईँले शालिग्राम पूजा गर्नु मिल्दैन, शालिग्रामलाई पूजा गर्न मिल्दैन। माछा मासु खानुहुन्छ भने रुद्राक्षको माला, तुलसीको माला, कण्ठीहरू लाउनु हुँदैन, यो गलत हो, यो धन अपराध लाग्छ। त्यो भएर तपाईँले विशेष ख्याल गर्नुहोला यी कुरामा। जस्तै कोठा भाडामा बस्नु भएको छ तपाईँ, है अब उदाहरण को लागि कोठा भाडामा बस्नु भएको छ अनि एउटा कोठामा तपाईले देवी देवताको पूजा गर्ने ठाउँ सानो एउटा बनाउनु भएको छ भने पनि त्यहाँ अरु देवी देवताको मूर्तिहरू राख्नुस् तर शालिग्राम चाहिँ नराख्नु होला बुझ्नुभयो शालिग्राम त्यो ठाउँमा नराख्नु बाहिर घरबेटीको तुरासाको मठमा शालिग्राम राख्नुस् एउटा थालीमा राखेर तपाईले पूजा गर्नुस् है शालिग्रामलाई पूजा गर्न केही गर्नै पर्दैन बिहान तपाईँको चाहिँ उठ्ने नुहाइ धुवाइ गर्ने चोखो वस्त्र धारण गर्ने आफ्नो गायत्री मन्त्र 108 पटक जप गर्नुहोस् त्यसपछि शालिग्रामलाई जलले स्नान गराउनुहोस् दुध छ भने दुधले स्नान गराउनुहोस् दही छ भने दहीले स्नान गराउनु घिउ मह चिनी होइन यदि पाँचवटा चिजले स्नान गराउनुहोस् नुहाउनुहोस् त्यसपछि गाईको घिउ थोरै हामीले कपालमा तेल लगाए जस्तो थोरै गाई घिउ चाहिँ शालिग्राममा लगाएर दलदल पार्नुहोस् टिलिक्क टल्किन्छन् पहेँलो चन्दन टपक्क पहेँलो चन्दन लगाइदिनुहोस् जौ तिल चढाइदिनुहोस् तुलसी चढाइ भयो पुगो शालिग्रामले धेरै सेवा गर्नु पर्दैन शालिग्रामको यति भए पनि पुग्छ अब तपाईँहरूसँग फुलहरू छन् बासनादार फुलहरू छन् बासनादार फुलहरू चढाउनुहोस् होइन भगवान्लाई भोग लगाउनुहोस् एउटा स्याउ एउटा सुन्तला जे छ एउटा केरा जे छ भोग लगाउनुहोस् भोग लगाएर भोग लगाउँदाखेरि के गर्ने भन्दा तपाईँले चाहिँ स्याउहरू चाहिँ सुधारेर भनेको काटेर तपाईँले चाहिँ प्लेटमा राख्नुहोस् अनि एउटा तुलसीको पात तपाईँले चाहिँ त्यो काटेर राखेको स्याउमा राखिदिनुहोस् होइन तपाईँले एक मिनटसम्म आँखा बन्द गरेर ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नुहोस् तपाईँले 21 पटक जप गर्नुहोस् होइन आँखा खोल्नुहोस् है 3 पटक ताली पड्काउनुहोस् अनि 5 जल यसो घुमाएर त्यो तुलसीमा चढाइदिनुहोस् थोरै जल चढाए हुन्छ 5 ओम प्राणाय स्वाहा ओम अपनाय स्वाहा ओम बिहानाय स्वाहा ओम उदानाय स्वाहा ओम समनाय स्वाहा होइन यसरी स्नान त्यही तपाईँको जल गराइदिनुहोस् त्यति गरेपछि त्यो स्याउ फेरि आफैले खाना हुन्छ होइन परिवारमा एक एक टुक्रा सबैलाई दिने छोराछोरीलाई दिने टिका लगाइदिने कति राम्रो हुन्छ गर्नुहोस् त 1 पहिला मैले भने जसरी 1 गर्नुहोस् तपाईँको घरको रौनकै फेरिन्छ घरमा कति धेरै उज्यालो आउँछ बिहान बेलुका तुलसीको मठमा एउटा दियो बाल्नुहोस् दियो बाल्दाखेरि बलेको बत्ती चाहिँ कि त पूर्वपट्टि फर्काउनुहोस् कि त उत्तरतिर फर्काउनुहोस् बुझ्नुभयो नि उत्तरतिर कि फर्काउनुहोस् कि पूर्वतिर फर्काउनु बलेको दियोलाई चाहिँ हो यसो गर्नुभयो भने धेरै कुरामा तपाईँलाई राहत र धेरै कुरामा सजिलो हुन्छ कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा छौँ हरेक दिन बिहान ठिक 7 लगभग हामी तपाईँहरूसँग 8 रहने गरेका छौँ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 1:5-2:14 लाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, म पाठ यसरी गर्नेछु यहाँहरूको बीचमा। जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौं भने त हामी झूठ बोल्छौ र सत्यमा चल्दैनौ। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ, यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौ भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचन हामीमा हुँदैन। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनु हुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशु ख्रीष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति पनि। यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्दछौ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लंघन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो शुरूदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अन्धारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। मेरा साना बालकहरू म तिमीहरूलाई लेखिरहेछु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। पिताहरू म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससाना केटाकेटीहरू म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिन्छ। जसले परमेश्वरलाई चिनेको छु अथवा चिनेका छन् भन्छन् भने उनीहरूले परमेश्वरको आज्ञा पालन गर्छन्। परमेश्वरसँग उसले विश्वास गरेका व्यक्ति, परमेश्वर सत्य हुनुहुन्छ भनेर येशूलाई विश्वास गरेका मानिसहरूले परमेश्वरलाई विश्वास गरेको हुन्छ। येशूलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले परमेश्वरलाई विश्वास गरेको हुन्छ र परमेश्वरलाई विश्वास गरेको प्रमाण भनेको चाहिँ के हो भन्दा देखिने प्रमाण चाहिँ आज्ञा पालन हो भनेर लेखकले यहाँ स्पष्ट पारेका छन्। धेरैजनाले परमेश्वरलाई विश्वास गरेको छु भन्छन् तर के त्यसको प्रमाण दिन सक्छ? नदेखिएको परमेश्वरलाई विश्वास गरेको छु भन्नेहरूले के प्रमाण दिन सक्छ? यदि प्रमाण दिन सक्छ भने यो बाइबलले बताउँछ कि प्रमाण त्यही हो, परमेश्वरलाई विश्वास गर्छु भन्नेले उहाँको आज्ञा पनि पालन गर्दछन्। त्यसैले यस ठाउँमा लेखकले विशेष गरेर के हो त प्रमाण, प्रमाण के हो यो कुरा स्पष्ट यहाँ पारेका छन्। र विशेष गरेर यहाँ के भन्छ भनेदेखि जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। र लेखकले यहाँ स्पष्ट के भएको छ भने परमेश्वर को हुनुहुन्छ, परमेश्वरको चरित्र, परमेश्वरको गुण, नैतिक गुणको बारेमा, उहाँको स्वाभाविक गुणको बारेमा, उहाँको स्वभावको बारेमा लेखकले स्पष्ट पार्न चाहन्छन्। उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँको स्वाभाविक गुण, उहाँ अनन्त अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ, उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँको स्वभाव र उहाँ चाहिँ पवित्र, न्याय र प्रेमिलो हुनुहुन्छ, उहाँको नैतिक गुणहरू हुन्। र यसरी उहाँको बारेमा लेखकले के पास भन्दछन् भने उहाँ ज्योति हुनुहुन्छ र उहाँमा अँध्यारो छैन भनेर स्पष्ट यहाँ पारेका छन्। र यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमै हिँड्छौ भने त हामी झूठ बोल्छौ र सत्यमा चल्दैनौ। र बोल्ने एउटा गर्ने एउटा भयो भने त्यो कुरा मिल्दैन भन्ने कुरा यहाँ स्पष्ट छ। किनभने उहाँ त ज्योति हुनुहुन्छ र उहाँसँग हाम्रो संगति छ भनेदेखि त ज्योतिको सन्तान भएर जिउनु पर्यो। तर अन्धकारमै हिँड्छ भनेदेखि त त्यो त झूठ हो। मुखले भन्ने बेलामा चाहिँ विश्वास गर्छु भन्ने तर पालन नगर्ने त्यस्तो व्यक्ति चाहिँ झुटा हो भनेर स्पष्ट रूपमा बताएका छन्। धेरैले नदेखेको परमेश्वरलाई विश्वास गर्छु भनेर कसरी पत्याउने? त्यसको लागि त आज्ञा पालन हुनु पर्यो नि। लेखकले यही कुरोमा जोड दिइराखेको छ कि यहाँ भन्छ यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ, उहाँसँग संगति छ भने उहाँसँग हाम्रो विश्वास, उहाँसँग हाम्रो एउटा नाता जोडिएको छ भने, परमेश्वरसँग जोडिएको जीवन हो भने त परमेश्वरमा हुनुपर्ने गुणहरू हुनुपर्छ भन्ने कुरा यहाँ छ। र अर्को चाहिँ तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमै हिँड्छौं भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। उहाँसँगको संगति, उहाँसँगको विश्वास, उहाँसँगको घनिष्ठ सम्बन्धमा रहेका मानिसहरूको पाप, सबै पाप चाहिँ उहाँको रगतले शुद्ध पार्दछ भनिएको छ। त्यति मात्रै होइन, यहाँ यदि हामीमा पाप छैन भने हामी भन्छौ, भन्ने बेलामा त हामी पाप छैन भने हामी भन्छौ भने त हामीले आफूलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। किन? यदि हामीले आफ्नो पाप स्वीकार गर्यो भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। एउटा व्यक्तिले आफूलाई पापै छैन, म पापी होइन भनेर भन्दछ भने उसले धोका दिन्छ, किनभने उसले पापी हो भनेर स्वीकार गरेपछि उसको पाप अधर्महरू प्रभु कहाँ ल्याएर क्षमा मागेपछि त्यो सबै पापहरू उहाँले क्षमा गरिदिनुहुन्छ र शुद्ध पवित्र पारिदिनुहुन्छ। र आज सारा मानव जातिले पाप गरेका छन् भनेर बाइबल धर्मशास्त्रमा स्पष्ट बताएका छन्। पापको कारणले गर्दा मानिसहरू मृत्युमा जाँदैछन् भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताउँदछ। र पाप यदि स्वीकार गर्छ भने त्यो पाप स्वीकार गरेर आउनेहरूलाई प्रभु येशू ख्रीष्टले पापको क्षमा गरिदिनुहुन्छ र उहाँको रगतले सबै पापबाट शुद्ध पार्नुहुन्छ भन्नुहुन्छ भने र उहाँले चाहिँ सबै अधर्म बाट हामीलाई शुद्ध पार्न सक्नुहुन्छ भनेर लेखिएको छ। आदरणीय श्रोता, यदि येशु ख्रीष्टमा विश्वास गर्छु भन्ने व्यक्तिहरूले उहाँको वचन अनुसार जिउनु नै पर्छ, त्यो चाहिँ प्रमाण हो। त्यसकारणले यदि येशुलाई विश्वास गर्नुहुन्छ भने के हुन्छ त भन्दाखेरि, एउटा व्यक्ति येशु आफै ज्योति हुनुभएकोले उहाँसँग हिँड्नेहरूले अन्धेरोमा हिँड्नु पर्दैन र त्यसै गरिकन उहाँले पाप क्षमा गर्नुहुने भएकोले, उहाँको रगतबाट पाप क्षमा हुने भएकोले सबै अधर्मबाट मानिसहरू शुद्ध हुन्छन् र उसको पापहरू सबै उहाँले क्षमा गरिदिनुहुन्छ। र दुई अध्यायमा यहाँनिर लेखकले पाप नगर्नका लागि यहाँ सन्देश उपदेश दिएका छन्। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रीष्ट। उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। पहिलो प्रवचनको सेवामा मैले यो पनि भनेको थिएँ कि उहाँको मृत्यु, उहाँको बलिदानले मानव जातिको पापको प्रायश्चित गरेको छ भनेर मैले पहिला पनि यहाँहरूको बीचमा भनेको थिएँ, र यो खण्डमा पनि हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँको मानव शरीरको मृत्युले गर्दाखेरि सारा मानव जातिको पापको प्रायश्चित उहाँले गर्नुभएको छ, मूल्य तिरिदिनु भएको छ भन्ने कुरा हो। त्यसकारण पाप नगर, पाप घरिघरि गर्नु हुँदैन, किनभने पाप गरेको जति पनि पाप गरेको छ त्यसको लागि प्रायश्चित भएको छ, क्षमा भएको छ। फेरि पाप नगर्नका लागि यहाँ यो पुस्तकले भनिराखेको छ, यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं कि हामी उहाँलाई चिन्छौं। र उहाँलाई चिन्छु भन्नेहरूले, उहाँलाई विश्वास गर्छु भन्नेहरूले येशू ख्रीष्टको आज्ञाहरू पालन गरेर प्रमाण दिन सकिन्छ। के आज हामीले प्रमाण दिन सकेका छौं? हृदयले नै येशूलाई विश्वास गरेको हो भने हाम्रो जीवनमा परिवर्तन आउनुपर्ने होइन, र येशूलाई विश्वास गर्छु मात्रै भनेर होइन, उहाँलाई विश्वास गरेर उहाँको आज्ञा पालन गर्नेहरूको जीवनमा ठूलो परिवर्तन हुन्छ। ज्योतिमा उनीहरू हिँड्छन्, पाप क्षमा उनीहरूले पाउँछन्, उनीहरू आज्ञाकारी भएर जिउँछन्। त्यसै कारणले आज हरेकले उहाँलाई विश्वास गरेर मात्र होइन, आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनु पर्छ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटा हो र त्यसमा सत्य छैन। आज येशूलाई विश्वास गर्छु भन्नेहरूले यो स्पष्ट हुनुपर्छ कि उसले आज्ञाहरू नै पालन गर्नुपर्छ, तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ, हामी उहाँमा छौं भन्ने कुरामा कसैबाट यसैबाट निश्चित हुन्छौं। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको वचन अनुसार चल्नुपर्छ। वचन अनुसार चलेर आज्ञा पालन गरेर यो प्रमाण दिन सक्नुपर्छ, विश्वासको प्रमाण दिन सक्नुपर्छ। र प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु। शुरूदेखि तिमीहरूसँग थियो यो पुरानो आज्ञा, तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो आमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। येशु ख्रिस्ट ज्योति हुनुहुन्छ, उहाँ चाहिँ सबै मानव जातिको निम्ति उहाँ चम्किरहनु भएको छ। र जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। यो चाहिँ प्रमाण दिन सकेका छैन कि म ज्योतिमा छु भनेर भन्नेहरूले भाइलाई प्रेम गरेर देखाउनुपर्छ। यो चाहिँ आज्ञा पालन गरेर प्रमाण दिनुपर्छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्कर कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अँध्यारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको छ। आदरणीय श्रोताहरू, वचन पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण हामीले दिनुपर्छ। परमेश्वरलाई मुखले मात्रै प्रभु प्रभु भनेर हुँदैन र उहाँको आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछ। त्यसकारण यहाँ बालकहरूलाई, पिताहरूलाई र जवानहरूलाई लेखकले सम्बोधन गरेका छन् कि पाप नगर, पालन गरेर परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनुपर्छ भनिकन तिनैजनालाई, बालकहरूलाई पनि, जवानहरूलाई पनि, पिताहरूलाई पनि लेखकले यो एउटा चुनौती दिइराखेको छ कि परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिइरहनु पर्छ, अथवा परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिइराख्नुपर्छ। यहाँहरूको बीचमा पनि यो कुरा स्पष्ट छ, यदि यहाँहरूले परमेश्वरलाई विश्वास गरेर, यीशुलाई विश्वास गरेर प्रमाणहरू दिन सकेको छ कि छैन, भाइलाई प्रेम गर्छु भन्नेले परमेश्वरको आज्ञा पालन गरेको छ कि छैन, ज्योतिमा हिँड्छु भन्नेले भनौ आफ्नो छिमेकीलाई प्रेम गरेको छ कि छैन, यदि छैन भने आज हामी पश्चाताप गरौं, आज हामी फेरि एकपटक विचार गरौं, येशूलाई विश्वास गरेको, परमेश्वरलाई विश्वास गरेको, चिनेको प्रमाण चाहिँ आज्ञा पालन गरेर नै हो भनिएकोले गर्दा हामी सबैजनाले आज्ञा पालन गरौं, परमेश्वरलाई चिनौं र आज्ञा पालन गरौं र परमेश्वरको आशीर्वाद सबैले प्राप्त गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई प्रभुले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: अब रम फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो जे रङलाई हिन्बा थे तोसी किन्सुगो जयमसी तथा लास फ्याफुला नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अङ्क 32 रङिदा स्वागत मुला न बियोग तामाङ तिनी रङदा जे रङला हिन्बा थे फिर्ता किनबरी प्रोत्साहित लवरी सिमुला युहन्ना 10:10 यो मि यो लवरी साइबरी ओछि नास लवरी बिसी जे खमुला तर नामी थेनिगदे से पुरान जुनी यङ्गै बिसी खम्बा हिन्बा मङ यो हिन्बा थेदा थे से योबला बानी ताब मुला जुन थेला आइन्बा यदि थेसी रङ्ग्याम योलजीबा मुला विषम रङसे गुमावला शुभा ताम फिर्ता किन्मा 2 हावा मुला एफिसी 1:19:20 ओछि याङ विश्वास लब गदेदा लागिरी गे लब परमेश्वर ल शक्ति गदे ग्रेन मुला थे एनी गदेसे गोखम्बै बिसी एनोन गाई प्रार्थना लब मुला थेनोन शक्ति ज्ञान परमेश्वर से ख्रिस यसुद शिव ज्ञान शोभा लसी स्वर्गरी राङला दाइनी छ्याम छापटी मूल थिरी पिन्छुजी जब रोसे यसुदा मृत्यु यम लसुजी रोसे शैतान पुरान रूपी ब्रेसुजी रोसे संसारला बेनन अधिकार देन शक्ति शैतान ज्ञान थोन्सुजी थेजी यसु ख्रिस दा पिन्छुजी दार्यम ख्रिस यसु ज्ञान रङ दा शैतान से रङ ज्ञान योलाबा बेनन ताम फिरी विजय याङबरी रोला शक्ति प्रयोग लवा अधिकार पिन्छुमुला तुरी रोग दुख देन रङ से दत्य सामना लसुबा हजीबै नोन आर्थिक कठिनाई गदे फेरि विजय याङबरी समावेश मुला फिलिपी 4:19 ख्रिस यसु ज्ञान नाला परमेश्वर से रङला शक्ति ज्ञान तांसी तांसी एनी गदे तोबा जम्मन से गदे थेला सम्पत्ति ज्ञान पिन्ना चुरङसी ख्रिस यसु ज्ञान लचुबा उत्तर अधिकांश उत्तर अधिकार ल अंश हिन्बा यदि रङसे रङला बेरन आवश्यकता गदे पुरा लसुबा आरि विषम रङसे शैतान दा रङ ज्ञान थेरङबासे माइबरी अनुमति तिन्सुबा मुला जुन थेला आइन्बा याकर्की समुएल 30 गोकी कथा मुला जहाँ याकर्की शत्रुसे दाउदला छाउनेरी घुसब लसी थेला नही खुइका दे छ्याम लानन सेगा दे योलाबा मुला 1 Samuel 30:6 आफ्ना कोला जमे गरी कन्ब तावसे निगदेश दुःख मान्छी दाउद दा युङमा धम्की तिनबरी लगाव लजी दाउद अन्योली पर्वताजी थेन्दी दाउद से परम प्रभु रङला परमेश्वर ज्ञान बल याङजी जब रङ से तिगै गुमा लवासु मुला रङ धुरु धुरु थुम्स्युला तसै लिच्छ रङ से रङदा एकता बद्ध लस्युला रोग्याम शक्ति प्राप्त लस्यु मुला थेन्दे रङ्ग्याम खोसब ताबा बेनन ताम फिता याङबरी रोला शक्ति प्रयोग लादोला 1 Samuel 30:18 अमिलेकी गदिसे बोर्बा बेनन मिदा थेला नही खुइका दे बेपत दाउसे छुटावला जी परमेश्वर शक्ति से लामा दाउसे गुमावलाबा बेनन ताम फिता याङबरी हम्जी 2 Corinthians 2:14 तर परमेश्वर दा धन्यवाद त गई तिग्द विषम थेसे याङदा सदन ख्रिस देन छ्याम डाबा ज्ञामी थोला ओछे एनी गदेसेन थेसे ज्याबा बास्न खबा रङमा ख्रिस्टले ज्ञान बुद्धिला ताम गदे जमन ग्लारी धोना लला ख्रिस यसु ज्ञाम ईश्वर से रङला लुइला लागरी ज्ञाम ठोङबा मुला दरेम लेङबा ताम बिबा रङ रङला काङ्ग्री देन थेन्दे थे रङला हिम्बा थे फिट किन्बा हिन्बा परमेश्वर से रङदा पिन्बा शक्ति लाभ उपयोग लसेला निर्णय आजिन लसिगो शैतान देन थेला दूत गदेदा थेने गदे जहाँ मुला थेनोन दोगो आमेन परमेश्वर से रङनेला जीवन ने प्रशस्त आशिष बसी खाए प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमला बारे रङला केही प्रतिक्रिया मुसम 0166194600 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जय मसीह नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
9: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
8: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
9: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
8: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
9: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
8: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
9: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस
9: आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
9: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
11: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
7: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
12: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
12: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410-55754, 98410-55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
7: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि तपाईहरू यतिखेर सुनिरहनु भएको छ डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहसलाई सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक, सांस्कृतिक, आर्थिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी बहसमा सीधा प्रश्नको सीधा जवाफ पनि दिने गर्दछौं। आजको नेपाली बहसमा पनि हामी विशेष गरी चर्चा गर्न चाहन्छौं आदरणीय श्रोता। अहिलेको अवस्थामा शेयर बजार निरन्तर ओह्रालो लागेको छ। लगानीकर्ताले करिब 3.5 खर्ब रकम गुमाएका छन्। गत चैत 15 देखि 2879 बिन्दुमा रहेको नेप्से परिसूचक निरन्तर ओह्रालो लाग्दै बुधबार 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा शेयर बजार पूँजीकरण पनि करिब 48.94 खर्ब घटेर 45.43 अर्ब रूपियाँमा सीमित भएको छ। अझै पनि निरन्तर ओह्रालो लाग्ने शेयर बजारको प्रक्षेपण गरिएको छ, किनभने देशको स्थिरता अझै पनि कायम हुन सकिरहेको छैन। मुलुकमा के हुन्छ, कता हुन्छ, व्यवस्थामाथिका प्रहारहरू के हुँदैछन्, कसरी चाहिँ सरकार अगाडि बढ्दैछ, इमानदारीपूर्वक ढंगले चाहिँ सरकार अगाडि बढ़ेको छ कि छैन, यावत कुराले गर्दाखेरि लगानीकर्ताहरूमा संशय छ। लगानीकर्ताहरूमा संशय हुँदाखेरि शेयर बजारको यात्रा अझै ओह्रालो लाग्न सक्ने प्रक्षेपण यतिखेर गरिएको छ। आदरणीय श्रोता, आज हामी बात गर्न चाहन्छौ नेपाली बहसमा। तपाईंलाई थाहा छ सर्वोच्चमा 3 न्यायाधीश रिक्त छन्। प्रधान न्यायाधीशको अझै पनि चासो छैन। संविधान परिषद सम्बन्धीको अध्यादेशलाई पत्र परेको छ। सबै विषयहरूलाई जोड्ने हो भने अहिलेको अवस्थामा हरेक क्षेत्रमा नियुक्तिहरू हटाइएका छन्, बर्खास्तीमा पारिएका छन्। 1594 नियुक्ति अस्ति मात्रै भर्खरै मात्र सरकारले निर्णय गरेर बर्खास्ती गर्यो। नयाँ नियुक्तिहरू अझै पनि हुन सकिरहेका छैनन्। सरकारले यतिखेर भनेको छ, सरकारको निर्देशनमा त्रिभुवन विश्वविद्यालय त्रिवीले चाहिँ आफ्नो आंगिक क्याम्पस लगायत देशभरिका क्याम्पसहरूमा कुनै पनि दलीय विद्यार्थी संगठनहरू छन् भने तिनीहरूका सबै क्रियाकलापहरू त्यहाँ बन्द गर्नु, 60 दिनभित्र संरचनाहरू पनि हटाउनु, त्यहाँका काम कारवाही गर्ने थलोहरू हटाउनु भनेर चाहिँ त्रिवीले निर्देशन दिएको एउटा परिस्थिति छ। विद्यार्थीहरू यस विषयमा आन्दोलित भएको एउटा क्षण पनि छ। त्यसै गरी सुस्तावासीहरू हाम्रो सीमानाको वर्षौंदेखिको पीड़ालाई बोकेर काठमाडौँ आइपुगेका छन्। फेरि त्यतापट्टि पनि आन्दोलनको तयारी गरिएको भन्ने विषय बुझिएको छ। अब यो देशले शान्ति कहिले पाउँछ, यो देशले राहत कहिले पाउँछ, यो देशले सुशासन कहिले पाउँछ? सरकारले यतिखेर मल पुर्याउन सकेको छैन, किसानहरूले बिउमा हाल्ने मल पाएनन्, त्यसै गरी अब के रोपाई भएको छ, अब त बाली सप्रिने बेलासम्म पनि यदि मल पाएनन् भने यो कुराले अल्गोरिदमले फेसबुकका भित्ताले मात्रै जनताहरू खुशी हुने समय धेरै लामो समयसम्म टिक्न सक्दैन। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं, किनभने समयमा मल पाइएन, समयमा बिउ पाइएन, किसानहरूका मर्कारलाई बुझ्न सकिएन भने भोलि अर्को खालको क्रान्ति फेरि शुरू हुने निश्चित नै छ। किनभने कृषकहरूलाई 2 करोड़सम्मको प्रोजेक्ट ल्याएर कृषि पेसामा लागेका व्यक्तिहरू आऊ भन्दै गर्दाखेरि नेपालका कृषकहरूको सामान्यभन्दा सामान्य पनि अध्ययन नगरिकन जुन किसिमले बजेट ल्याइएको छ, यो अप टू डाउन जुन बजेट आएको छ, यो बजेटले गर्दाखेरि धेरैमा निराशा समेत छाएको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थालेको छ र 18 वर्षभन्दा मुनिका सबैको सदस्यता एकैसाथ खारेज भएको विषय पनि आएको छ। प्राविधिक वा मानवीय त्रुटिका कारण 18 वर्षभन्दा कम उमेरका व्यक्तिको कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए त्यसको सदस्यता तत्काल खारेज गरिने पनि महामन्त्री विपिन कुमार आचार्यले बताएका छन्। यो विषय चाहिँ हिजै उनीहरूलाई थाहा हुनुपर्छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यसको पनि हामी चर्चा गर्न चाहन्छौ। हरेक क्षेत्रका विषयहरूलाई आज हामी उठान गर्न चाहन्छौ। देश र जनताको पक्षमा सरकारले गरेका कामहरूलाई समेत हामी उठान गर्न चाहन्छौ। सत्तारूढ़ दलबाटै सरकारी नियमको उल्लंघन छ, किनभने कालो काँच हटाउने भनिएको छ, तर सबैले कालो काँचै प्रयोग गरेर हिजो संसदमा के अरे राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ शपथ ग्रहण कार्यक्रममा आइरहेको दृश्यहरू देखिएको थियो। मानवाधिकार आयोगले स्पष्टीकरण सोधेको छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिइसकेका छन् र 3 केन्द्रीय सदस्यको शपथ ग्रहण रोकिएको छ। विजेताहरूलाई चाहिँ पराजित बनाइएको छ। यावत कुराहरूले गर्दाखेरि अहिलेको अवस्थामा सरकारमाथि धेरै प्रश्नहरू छ। नेपाल कंग्रेसभित्रको विवाद पनि अझै विवाद मिल्न नसकिरहेको एउटा परिस्थिति छ। मानवाधिकार आयोगले एउटा प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदनको कार्यान्वयन के हुने भन्नेको अन्यलता एकातिर कायमै पनि रहेको एउटा परिस्थिति छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अब संघीयता खारेज गर्ने लाइनमा कतै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ़ेको हो त, प्रदेश संहिता खारेज गर्दै हो, स्थानीय तहलाई गैरदलीय बनाउँदै हो त, यसका पनि धेरै संशयहरू छन्। आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43,
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्कार, गुड मर्निङ।
0: होइन, अहिले तपाईँहरू कतातिर अल्झिरहनु भएको छ? सरकारले त धेरै कामहरू अगाडि बढाइरहेछ। अस्ति भर्खरै मात्र प्रधानमन्त्रीको सचिवालयले होइन यो जर्मन कम्पनीलाई तत्कालको बेला दिएको ठेक्का तोडेर फ्रान्सेली कम्पनीलाई दिन खोजेको, जर्मन र नेपाल बीचको चाहिँ कन्ट्राडिक्सन शुरू भएको, जर्मन रिसाएको, त्यसपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हस्तक्षेप गरेर तत्काल जर्मन कम्पनीलाई नै पासपोर्ट छपाई गर्न दिने होइन विषयलाई चाहिँ अगाडि बढाएको लगायतका कुराहरू आइरहँदाखेरि नेपाली कंग्रेस कता छ अहिले?
7: होइन, अब यो वास्तवमा राज्य सञ्चालनको क्रममा जिम्मेदारी प्राप्त गरेको सरकारले चाहिँ यस्ता विषयमा चाहिँ ठालठट्टा गर्नु हुँदैन यस्ता विषयहरूलाई। त्यसैले सरकारले यस्ता विषयहरूलाई विदेशी कम्पनी अथवा चाहिँ सरकारसँग सम्झौता भएका चाहिँ संस्थाहरूसँग व्यापारिक संस्थाहरूसँग व्यापारिक कम्पनीहरूसँग चाहिँ ठेक्का कम्पनीहरूसँग चाहिँ जुन सम्झौता भएको छ त्यसलाई चाहिँ गम्भीरतापूर्वकै व्यवहार गर्नुपर्छ, सम्झौतामुखादेखि व्यवहार गर्नुपर्छ। त्यसमा देखिएका कमी कमजोरीहरूलाई सूक्ष्म रूपबाट हेर्दै ध्यान दिँदै यी विषयहरूलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ। यस्ता विषयहरू चाहिँ बेला बेलामा आउने गर्छन्।
0: ठेक्कै तोड्ने स्थिति पनि आएर फेरि अर्को बदमासी गर्दै त छैनन् भन्ने खालको आशंका पनि पैदा भएको थियो,
7: आएको थियो, त्यो विषय आएको थियो, ठेक्का तोड्ने र अर्को कम्पनीलाई दिने र नेपाली राजनीतिको एउटा समस्या नै यही हो। राज्य सञ्चालनको ठाउँमा पुगेका व्यक्तिहरू, सरकारी अधिकारीहरू, सबै राजनीतिक व्यक्तिहरू होइन, सबैले यस्ता कामहरू गर्दै आएका छन्। विगतदेखि नै यस्तो हुँदै आएको छ, त्यो क्रम अहिले पनि देखियो। अब यसलाई चाहिँ फेरि जुन काम हुन लागेको थियो त्यो रोकियो भनेर तपाईँले अघि नै भन्नुभयो नि होइन,
0: जर्मनसँग ठेक्का तोड्दाखेरि त्यतिखेर बदमासी भएको कुरा, त्यतिखेर चाहिँ होइन त्यो गलत भएको कुरा त छानबिन समिति बनाएर छानबिन गर्ने, गलत गर्नेलाई कानूनी कडघरामा उभ्याउने, दण्डित गर्ने विषय पो होला त। फेरि चाहिँ जर्मनसँगकै सम्बन्ध, वान टू वान नेपाल र जर्मन चिन्छ जर्मनले त होइन, त्यहाँ को बिजौलिया थिए, कसले के सेटिङ गर्यो, कसले के गर्यो भन्ने कुरा त उसले चिन्दैन। फेरि चाहिँ अर्कोतिर ठेक्का दिएर अर्बौं रकम चाहिँ व्यवहार थप्ने काम हुन खोजिरहेको थियो, झण्डैले सभापतिले थाहा पाइसकेपछि रोकियो भन्ने विषय आयो क्या गुरुजी। तपाईँ त विपक्षी दल हो, प्रमुख प्रतिपक्षी हो,
7: विदेशी कम्पनीहरूको पनि विशेष नेता कम छ होइन, नेपालमै काम गर्ने कतिपय विदेशी कम्पनीहरूको पनि, तर सामान्यतया विदेशी कम्पनीहरू सँगको जुन हाम्रो सम्झौता हो ती सम्झौताहरू चाहिँ हामीले गम्भीरतापूर्वकै लिनुपर्छ के, द्विदेशीय सम्बन्धको कुरा हुन्छ, त्यसले चाहिँ दूरगामी पार्न सक्छ भन्ने कुरालाई गरेर नै हामीले काम गर्नुपर्छ। अब ती कामहरू हुन लागेका कामहरू रोकिएर यथावत सुचारू भयो भन्ने भएपछि अहिलेलाई त्यो प्रकरण सकियो।
0: तर अब विपक्षी दल नेपाली कंग्रेस, प्रतिपक्षी दल नेपाली कंग्रेसले चाहिँ हरेक मुद्दामा आफ्ना आवाजहरू उठाइरहेको छ होइन, तपाईँका सभापतिले अस्ति चितौन अधिवेशनमा पनि, राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा उहाँले बोल्नु भएको छ, भन्नु भएको छ हामी सही कामको लागि साथ दिन्छौ, गलतको लागि खबरदारी गर्छौं होइन, प्रमुख प्रतिपक्षीको एउटा त्यो भूमिका पनि हो। प्रमुख प्रतिपक्षीले अहिलेको सरकारका काम कारवाही र क्रियाकलापहरू र एक्सनहरूलाई चाहिँ सही गतिमा गइरहेको हेरिरहेको छ महामन्त्रीज्यू?
7: होइन, बिल्कुलै सरकारको अब सय दिन पुग्न पनि लागेको छ। हामीले चाहिँ जिम्मेवार प्रतिपक्षको नाताले सदनमा र सदन बाहिर पनि भूमिका निर्वाह गरिरहेकै छौँ, त्यो जग जाहेरै छ। संसदमा पनि हाम्रो उपस्थिति आकारमा जत्रो भए पनि मुख्य प्रतिपक्षको हैसियतमा हामीले काम गरिरहेकै छौँ, संसदीय दलको नेताको हैसियतमा अथवा चाहिँ हाम्रा संसद दलमा जिम्मेवारी पाएका साथीहरूले आफ्नो जिम्मेवारी प्राप्त जिम्मेवारीको हैसियतमा उहाँहरूले काम गरिरहनु भएकै छ, भूमिका निर्वाह गरिरहनु भएकै छ, र सांसद साथीहरू, प्रतिनिधि सभाका सदस्य साथीहरूले आफ्नो काम गरिरहनु भएकै छ। अब यसमा अझ प्रभावकारिता ल्याउने विषयमा पार्टी पनि सचेत छ, पार्टीसँगको चाहिँ छलफलमा पनि र संसदीय समन्वय बोर्डको चाहिँ बैठकहरूमा पनि यी कुरा उठिरहेका छन्। हामीले चाहिँ आवश्यक समन्वय गरिरहेका छौँ, पार्टीले आवश्यक समन्वय गरिरहेको छ र पार्टीले चाहिँ आवश्यक चाहिँ विभिन्न मुद्दाहरूमा आवश्यक आफ्नो दृष्टिकोण पनि, आफ्नो धारणा पनि राखिरहेको छ, यसलाई अझ प्रभावकारी बनाउँदै लानुपर्छ।
0: तर आज नेपाली कंग्रेसले सुस्तावासीहरू काठमाडौँ आएको विषय नजिकबाट हेरेको छ कि छैन, नियालेको छ कि छैन होइन, सीमाको विवादहरू त्यत्तिकै छन्, प्रधानमन्त्रीले बोलिसकेपछि झन सीमा विवाद बल्झिएका विषयहरू सँगसँगै जोडिएर आएका छन्, यसमा के छ धारणा?
7: यी विषयहरू त वास्तवमा संवेदनशील विषय पनि हुन्, गम्भीर विषय पनि हो, यी विषयहरू पिछिल्ला विषयहरू पनि हुन्, त्यसैले राज्य सञ्चालनको माथिल्लो तहमा चाहिँ बसेको व्यक्तिले, प्रधानमन्त्रीले अथवा चाहिँ परराष्ट्र मन्त्रीले अथवा सरकारका मन्त्रीहरूले चाहिँ अथवा जिम्मेवार चाहिँ नै राज्यको अधिकारीले बोल्दाखेरि चाहिँ यी विषयहरूलाई चाहिँ नै सामान्य अरू विषय जस्तो बोल्नु हुँदैन। प्रधानमन्त्रीले बोलेको कुरा वास्तवमा दूरगामी महत्वको कुरा हो, त्यो आजसम्म कसैले नबोलेको कुरा अथवा त्यो विषयलाई उठाउने नहुने कुरा प्रधानमन्त्रीजीले उठाउनु भएको छ, त्यसलाई बोल्दाखेरि चाहिँ त्यसको मूल्य चुकाउनु पर्छ कि देशवासीले पनि मूल्य चुकाउनु पर्छ देशले पनि मूल्य चुकाउनु पर्छ आज देशको पीडा चाहिँ नि देशको विभिन्न भागबाटका सीमा नजिकै बस्ने चाहिँ नेपाली नागरिकहरूले बिहोर्नु परिरहेको छ जुन कुरा तपाईँले अहिले भन्नुभयो होइन त्यसो भएको हुनाले यी विषयहरूलाई चाहिँ नि हामीले चाहिँ गम्भीरतापूर्वक लिएका छौँ मुख्य प्रतिपक्षी दलको नाताले हामीले संसदमै उठाएका छौँ संसदको नेताले उठाउनु भएको छ अरू साथीहरूले उठाउनु भएको छ बाहिर हाम्रो पार्टी सभापतिले उठाउनु भएको छ हामी अरू पार्टीका साथीहरूले उठाएका छौँ त्यसो भएको हुनाले यस्ता कुराहरूलाई चाहिँ ख्याल सट्टा र मजाकको विषय बनाउनु हुँदैन.
0: अब नेपाली कंग्रेसको अहिलेको अवस्था के छ तपाईँहरू चाहिँ एक ढिक्का बन्न किन सक्नु भएन अलग अलग भान्सा किन अहिलेसम्म मामनज्यू
7: होइन अब पार्टीको मूल कुरा के हो भने पार्टी यो पनि चाहिँ एक थियो आज पनि एक छ र भोलि पनि एक रहन्छ र पार्टीको एकतामा कहीँ कतैबाट पनि खलबली आउँछ यहाँ चाहिँ पार्टीमा समस्या आउँछ भन्ने मलाई लाग्दैन. पार्टी आफ्नो काम गरिरहेको छ सुचारू रूपबाट अगाडि बढ़िरहेको छ पार्टी महाधिवेशनको तयारी गरिरहेको छ. अब रह्यो विशेष महाधिवेशनका बेलामा चाहिँ विशेष महाधिवेशन भन्दा बाहिर रहनुभएका साथीहरू जो त्यो त्यस महाधिवेशनमा सरिक हुन सक्नु भएन उहाँहरूको एउटा समूह अहिले चाहिँ नि बाहिर छ र त्यो समूहलाई पनि चाहिँ पार्टीको पन्ध्रौं महाधिवेशनमा सहभागी गराउने र सबै सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने विषयमा पार्टी गम्भीर छ र पार्टी सभापति स्वयंले पनि यो कुरा बारम्बार बाहिर भनिसक्नु भएको छ हामी सबै एक भएर पार्टी महाधिवेशनमा जाउँ र पार्टी महाधिवेशनमै प्रतिस्पर्धा गरौं त्यसका लागि के गर्नुपर्छ कस्तो वातावरण बनाउनुपर्छ भन्ने विषयमा चाहिँ हामी खुला छौं होइन हामी चाहिँ लचिलो छौं भन्ने कुरा सभापतिजीले पनि भन्नुभएको छ
0: र सभापतिजीले भन्न त भन्नुभयो तर सबैलाई चाहिँ समेट्न सक्ने स्थिति रहेन महाधिवेशनको मिति तोकिसकेका छ अब महाधिवेशनमा अध्यापक नगर्ने क्रियाशील सदस्यलाई अध्यापक नगर्नेहरूलाई त नो इन्ट्री त होला नि होइन सिधै
7: होइन यस्तो छ अब त्यो पार्टीले गरेका निर्णयहरूलाई नै हामीले चाहिँ सर्वोपरि मान्ने हो व्यक्तिको सर्वोपरिता रहँदैन प्रजातन्त्रमा लोकतान्त्रिक शासन प्रणाली अन्तर्गत लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूमा व्यक्तिको सर्वोपरिता चाहिँ रहनु हुँदैन पनि त्यसैले पार्टी निर्णय नै सर्वोपरि हो पार्टी निर्णय विधानको व्यवस्था नै सर्वोपरि हो विधिको शासनका निम्ति हामीले चाहिँ हार्न सक्दैनौँ. नेपाली कंग्रेसको आयु आज 80 वर्ष भयो निरन्तर लडाई लड्यौं र विधिको शासन स्थापना गर्ने कुरामा हामी अग्रणी छौं र अहिले पार्टीभित्रको जुन समस्यालाई पनि विधिपूर्वक विधानको दायराभित्रै समाधान गर्ने प्रयत्न हामी गरिरहेका छौं. अब संस्थापन इतर मत जुन छ नेताहरू हुनुहुन्छ साथीहरू हुनुहुन्छ उहाँ र हाम्रो बीचमा कुराकानी भइरहेको छ औपचारिक अनौपचारिक रूपमा कुरा भइरहेको छ तपाईँलाई थाहा छ सात बुधेमा विचार आदान प्रदान भएकै छ र सात बुधेका बारेको चाहिँ प्रतिक्रिया पनि जवाब पनि चाहिँ सार्वजनिक रूपबाट हामीले हेरिसकेका छौँ त्यो प्राप्त पनि भइसकेका छ भनेपछि त्यसमा हामी छलफल गरिरहेका छौँ उहाँहरूले गर्नुभएका मागलाई कति एड्रेस गर्न सकिन्छ. अब हामीले त प्रश्नै भनेका छौँ महाधिवेशन गराउने समितिहरूमा चाहिँ नि प्रतिनिधित्व गराउने कुरा महाधिवेशन गराउनलाई कुनै संयन्त्र बनाउनु पर्छ भने त्यो बनाउने कुरा अब रह्यो महाधिवेशन 14 महाधिवेशनबाट आएका साथीहरूलाई केन्द्रीय समिति ल्याउने विषयमा चाहिँ छलफल गर्नुपर्छ निश्चित संख्यामा त्यहाँका नेताहरू केही साथीहरूलाई ल्याउने कुरामा त सभापतिजी उपसभापतिजी जसले कुरा गर्नुभएको छ यो विषयमा उहाँहरू ओपनै हुनुहुन्छ नि उहाँले भनिसक्नु भएकै छ त्यसो भएको हुनाले यसलाई कसरी चाहिँ नि एउटा समझदारी मा पुर्याउने भन्ने विषयमा छलफल भइरहेको छ. यो पार्टी हामी सबैको हो सबै मिलेर नै पार्टी अगाडि बढाउने हो. हाम्रा अगाडि चाहिँ नि निकै ठुला चुनौतीहरू छन् दुई तहका निर्वाचन आउँदैछ स्थानीय तह र प्रदेश तहका निर्वाचन त्यसभन्दा अघि हामीले पार्टीको महाधिवेशन सम्पन्न गर्नु छ र 15 महाधिवेशन गर्ने प्रमुख दायित्व हाम्रो हो. अहिले हामी जो नेतृत्वमा छौँ होइन गगन थापा हाम्रो सभापतिजी उहाँको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिको प्रमुख दायित्व चाहिँ पार्टीको 15 महाधिवेशन गर्ने हो सम्पन्न गर्ने हो. त्यसपछिका आवश्यक चाहिँ अरू पनि जिम्मेदारीहरू छन् ती जिम्मेदारीहरू निर्वाह गर्दै जाने हो. यस दौरानमा पार्टीको जो विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन जो छ यसभन्दा बाहिर रहनुभएका कार्य समिति भन्दा बाहिर रहनुभएका महाधिवेशनमा सहभागी नहुनुभएका साथीहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने कसरी समेट्ने भन्ने कुरामा हामी लचिलो भएर व्यवहारिक भएर उदारतापूर्वक हामी अगाडि बढ़िरहेका छौं।
0: तर आज उहाँहरूको चाहिँ भनाई के हो के कुरामा चाहिँ कुरा मिल्न सकिरहेको छैन मतभेद के छ यो अवस्थामा चाहिँ अब जाँदा जाँदा एउटा कुरा बताइदिनुहोस् न आज चाहिँ के को मतभेद हो खास
7: होइन कुनै मत धेरै ठूलो मतभेद छैन नेपाली कंग्रेसको चाहिँ सांगठनिक जीवनमा नेपाली कंग्रेसको इतिहासमा धेरै उतार चढ़ावहरू आए धेरै वाद विवादहरू भए नेताहरूका बीचमा चाहिँ धेरै चाहिँ प्रकारको द्वन्द्व देखियो गुटगत पनि देखियो विगत पनि देखियो र विगतमा योभन्दा धेरै कटुतापूर्ण चाहिँ नि घडीहरू पनि आए तिक्ततापूर्ण घडीहरू पनि आए ती सबै समयमा नेतृत्वले कुशलतापूर्वक बुद्धिमत्तापूर्वक दूरदर्शितापूर्वक चाहिँ नि आफ्नो भूमिका निर्वाह गरेको छ। अहिले चाहिँ पनि हामी जे जति विवादहरू सतहमा देखिएका छन् यो समाधान हुन नसक्ने खालको जटिल प्रकृतिका विवादहरू छैनन्। त्यसो भएको हुनाले हामी आशावादी छौं। मैले भेट्दा पनि नेताहरूसँग भेट्दा पनि मैले चाहिँ नि सबै एकैठाउँ बसेर काम गर्ने खालको मानसिकता नै मैले पाएँ। उहाँहरूको अभिव्यक्तिमा उहाँहरूको चाहिँ भनाइको सार पनि मैले त्यही पाएँ। त्यसो भएको हुनाले हामी हाम्रो सभापति लगायत हामी सबै र चाहिँ नि उहाँहरूका बीचमा चाहिँ नि कुराकानी जारी छ। कुराकानीले नै संवादले नै निकास दिन्छ। यसमा हामी सबै आशावादी छौं र इमान्दारीपूर्वक प्रयत्न गरिरहेका छौं। त्यसो भएको हुनाले यो पार्टीको इतिहासको यो वर्तमान मोडमा चाहिँ नै महाधिवेशनको अगाडि पन्ध्रौं महाधिवेशनको अगाडि हामी उभिएका छौं भन्ने हामीले बुझ्नुपर्छ र पुराना नेताहरू जो बाहिर हुनुहुन्छ उहाँहरूले पनि र हामीले पनि के बुझ्नुपर्छ भने राष्ट्रप्रतिको दायित्व र पार्टीलाई चाहिँ अहिलेको चुनौतीपूर्ण अवस्थामा चाहिँ नि एक ढिक्का बनाएर आन्तरिक एकतालाई मजबुत बनाएर अगाडि बढ्न सकेनौं भने हामीले भविष्यका कुनै पनि वर्तमानका र भविष्यका कुनै पनि चुनौतीहरू सामना गर्न हामीलाई गाह्रो पर्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ।
0: सबै
7: कुरा चाहिँ महसुस गरेर अगाडि जाने हो भने अहिलेका समस्याहरूलाई हामी चाहिँ क्षणभरमै हामी समाधान गर्न सक्छौँ।
0: महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद। नमस्कार। स्वागत नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे आधारले श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत तीन वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: चटास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो नेपाली रेडियो
3: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
4: यतिखेर हाम्रो बेसमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष श्री सरोज सिटौला हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद, नमस्कार, गुड मर्निङ।
4: सबैभन्दा पहिला त तपाईँ निर्वाचित भइसके पछाडिको यो पहिलो अन्तर्वार्ता हो, यहाँलाई धेरै धेरै शुभकामना कार्यकालको। सरोजी,
5: धन्यवाद।
4: तर अब यातायात व्यवसायको क्षेत्रमा यहाँले लामो समयसम्म काम गर्नु भएको छ, महासचिव हुँदै उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुग्नु भएको छ, होइन? यातायातका पीड़ाहरू, यातायातका क्षेत्रका व्यवसायका मर्काहरू राम्रोसँग नजिकबाट बुझ्नु भएको छ। अहिले के छ अवस्था तपाईँहरूको?
5: सर्वप्रथम त यो रेडियो नेटवर्क मार्फत सम्पूर्ण तपाईँहरूलाई धन्यवाद र सम्पूर्ण श्रोताहरूमा यो बिहानको टाइममा सबैलाई नमस्कार गर्न चाहन्छु र सबैलाई धन्यवाद पनि दिन चाहन्छु र गुड मर्निङ भन्न चाहन्छु र आजको दिन सबैको शुभ बितोस् यो पनि भन्न चाहन्छु। र वास्तवमै नेपालको तपाईँले भने जस्तै पृष्ठभूमि लामो समयको मेरो यात्रा क्षेत्रको सार्वजनिक यात्रा क्षेत्रको पृष्ठभूमि तपाईँ सम्पूर्णलाई जगजाहिरै छ, जानकार नै छ। त्यसमा पनि भर्खरै अस्ति गएको बैशाख 27-29 गते भएको 7 राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएपछि म केन्द्रीय अध्यक्षको रूपमा देशभरि यातायात व्यवसायले धेरै मत दिएर निर्वाचित गरे पश्चात अहिले महासंघको गतिविधिमा हामी केन्द्रीय कार्यालय र देशभरिको महासंघका आबद्ध रहेका सबैसँग छलफल कुराकानी र अहिलेको परिस्थितिको बारेमा नेपालभरिका समस्याहरूलाई अब नयाँ ढंगले फेरि पनि जानुपर्ने छ, त्यो विषयमा आन्तरिक होमवर्क गर्दै अगाडि बढ़िरहेका छौं।
4: तर अहिले चाहिँ अब जस्तो यात्रुले चाहिँ होइन विभिन्न बेलाका गर्ने गुनासाहरूदेखि लिएर चाहिँ तपाईँहरूले पनि आफ्नै विभिन्न समस्याहरू झेल्नुपर्ने स्थितिहरूदेखि लिएर अहिले पेट्रोलियम डिजेलको मूल्यको मा आउने उतार चढ़ावका विषयहरूदेखि लिएर हिजो भाड़ा बढ़ेको थियो, आज चाहिँ अलिकति पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कम हुने समायोजन हुने कुरा कहिलेसम्म हुन्छ, तपाईँहरू यात्रु र व्यवसाय बीचको यो कन्ट्राडिक्सनको जुन पाटो छ चाहिँ यसलाई कसरी मितव्यय ढंगले चाहिँ तपाईँ अब यसलाई कार्यान्वयनमा ल्याउन सक्नुहुन्छ? तपाईँको कार्यकालमा के सुधारहरू हुन्छ?
5: मेरो कार्यक्रममा नेपाली देश राष्ट्रिय महासंघको अहिलेको नेतृत्व मेरो नेतृत्वमा छ। देशभरिका यातायात व्यवसायलाई सरकार नयाँ रंगले अगाडि बढ़ेको छ र नेपालको यातायात सार्वजनिक यातायात क्षेत्रले पनि ठूलो परिवर्तन खोजेको छ। त्यसको परिवर्तनको नेतृत्वमा म अहिले महासंघको नेतृत्वमा छु। मैले भनिहालेँ, आन्तरिक होमवर्क निकै हामी गर्दै पनि छौँ र तपाईँले भने जस्तो कन्ट्राडिक्सन यात्रुसँग हाम्रो नो कन्ट्राडिक्सन छैन, केही होइन। यो कुरा चाहिँ नेपालको सार्वजनिक यातायात हिजोको दिनमा अत्यन्त जो राज्यबाट हिजोका चलेका हाम्रो राजनीतिक पार्टीबाट बनेका सरकारहरूबाट पटक पटक एकदम के भन्छ प्रष्ट रूपको जो नीति आउनुपर्ने हो त्यो नीति चाहिँ नआएको कारण पनि बिथुलिएर विभिन्न तपाईँ हामीले मात्रै नभए समग्र मुलुकले नै एउटा अत्यन्त ठूलो व्यतिथिको बीचबाट हिँड्नुपर्ने वातावरण भएकै कारण यो परिवर्तन आएको जस्तो पनि मलाई लाग्छ। त्यसमा सार्वजनिक सवारी को यातायात क्षेत्र पनि पर्छ, अत्यन्त ठूलो लगानी छ, अत्यन्त धेरै ठूलो रोजगार पाएको क्षेत्र छ। त्यसकारणले अत्यन्त सबभन्दा भरपर्दो र विश्वासिलो सड़क यात्रा नै मान्ने गर्छन् सबै आम नागरिक यात्रु उपभोक्ताले। त्यसमा पनि यसलाई व्यवस्थित र मर्यादित पार्नको लागि सरकारको निकाय कुनै पनि निकायले हिजोका दिनमा छ, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबै सरकारले यसलाई प्राथमिकतामै राखेन। यो सबैभन्दा बेसी प्राथमिकतामा राख्नु पर्ने र हिजोका बनेका सरकारहरूले, हिजोका राजनीतिक दलहरूले, सम्मानित राजनीतिक दलहरूले नेपालको आर्थिक समृद्धिको नारा चाहिँ बेसकन गम्काउनु भयो, तर आर्थिक समृद्धिको नाराको सबैभन्दा ठूलो सम्भाग भनेको सार्वजनिक यातायात हो। संसारका कुनै पनि कुनामा, कुनै पनि देशहरूमा सार्वजनिक यातायात क्षेत्र बदलियो भने मुलुकको आर्थिक समृद्धि पक्का बदलिन्छ। यो कुरा तपाईँहरू सबैले देश विदेशका बहस गर्ने, देश विदेशका कुराकानी गर्ने, देश विदेशको सार्वजनिक यातायात हुनुपर्छ भन्ने कुरा गर्ने थुप्रै बहसकर्ताहरूले पनि यो कुरा बुझ्नुभएको छ। त्यस बारेमा नेपालको सार्वजनिक यातायात क्षेत्रमा अत्यन्त ठूलो लगानी गरेका नेपालका एक मात्रै नेपाली जनताको मात्रै लगानी भएको अत्यन्त स्वरोजगारले लगानी गरेको यो सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित पार्न हामी कठिन घडीबाट हामी हिजोका दिनबाट अगाडि हामी
4: होइन सिकौलाजी तपाईँहरूलाई पनि आरोप लाग्छ नि त सिन्डिकेट कायम छ होइन सिन्डिकेटको अन्त्य गर्न भनिएको छ अदालतले पटक पटक पनि होइन अहिले विभिन्न नाममा चाहिँ सिन्डिकेटहरू कायम भएको आरोप पनि लागिरहेको हुन्छ तपाईँहरू किन चाहिँ एकदम जनमैत्री हुन किन नसक्या हो भने क्या व्यवसायहरू
5: मैले फेरि पनि भने तपाईँलाई एउटा कुरा भन्न अप्ठ्यारो लाग्ला र आम क्षेत्रलाई भन्न अप्ठ्यारो पनि लाग्ला तर के भन्छ भने मूलनीति राजनीति रहेछ यो कुरा हामी तपाईँ हामीले प्रष्ट बुझिरहेको छौँ तपाईँ संचारकर्मीहरूको नीतिको विषयमा पनि अहिले ठुलो बहस चल्यो नि सबैको चलेको छ समानान्तर ढङ्गबाट मुलुकको अहिलेको भदौ 23 र 24 पछिको जेन आन्दोलन पछि आएको अहिले निर्वाचित सरकार जो द्वितीय बराबरको बहुमत भएको सरकार छ ऊ सरकारले पनि थाहा पाएको छ र त्यसकारणले कसलाई कता आरोप लाग्यो के लाग्यो किनभने सबैभन्दा ठुलो अभिभावक भनेको राज्य हो सरकार हो मुलुक यो मुलुक धेरै लामो समयदेखि नै राजनीतिक दलहरू राजनीतिक पार्टीहरूले नै मुलुक चलाए तर मुलुक चलाइरहँदा सबैभन्दा समस्या भएको क्षेत्र कुन हो र कुनलाई पहिलो प्राथमिकता दिन्छु भन्ने दिमागमा कहिले पनि हिजोका दिनका सरकार राखेन तर अहिले पछिल्लो अवस्थामा अहिले आएको जिन्दीबाट अहिले अहिले निर्वाचित भएर आएको सामान्य प्रधानमन्त्री बालन शाहको नेतृत्वमा आएको सरकारले सबैलाई समानान्तर ढङ्गबाट मुलुकका सबै समग्र समस्याहरूमा चाहिँ छलफल बहस कुराकानी र अगाडि बढ्ने नीति लिएको छ त्यसमा सार्वजनिक यातायात क्षेत्र पनि हाम्रो पनि पर्छ तपाईँले भनिहाल्नुभयो अन्तर्राष्ट्रिय क्षेत्रको ठुलो ठुलो चाहिँ युद्धको कारण पेट्रोलियम पदार्थको धेरै ठुलो चाहिँ के भन्छ भने
4: मूल्य होइन पर लिटर चाहिँ 20 रुपियाँ 25 रुपियाँ घटिरहेको छ अब तपाईँहरूको भाडा पनि घट्यो सरजी जनताले कम तिर्न
5: यहाँलाई म प्रश्न पार्नको लागि यो बिहानको अत्यन्त पपुलर रेडियो नेटवर्क मार्फत हाम्रो आवाज सम्पूर्णले सुनि पनि रहनु भएको छ र सबै क्लियर हुन पनि जरुरी छ म क्लियर पार्ने प्रयास पनि म गर्नेछु र अन्तर्राष्ट्रिय क्षेत्रमा जुन भारी मूल्य चाहिँ बढेर आयो नेपालमा पनि इतिहासले सबैभन्दा महँगो डिजेल पेट्रोल र ग्यासहरू जे जे किन्नु पेट्रोलियम पदार्थ हामीले खरिद गर्नु पर्यो यो नेपाली आम नेपाली जनतालाई असर पर्यो त्यसमा अब पेट्रोलियम र डिजेलबाट चल्ने सवारी अहिले पनि ठुलो संख्यामै छ त्यो त्यस त्यो सवारीलाई चाहिँ पेट्रोलियम र डिजेल खपत गर्दै गर्दा धेरै चाहिँ मूल्यवृद्धि चाहिँ भएर गयो मूल्यवृद्धि भइरहँदा पनि सरकारलाई हामीले पटक पटक भनेको कुरा के हो खेमजी भने वैज्ञानिक भाडा भनेर 2065 सालमा नेपाल सरकारले ल्याएको यो कसै हामीले ल्याएको होइन यसलाई चाहिँ के भन्छ भने हामीले पटक पटक धेरै पटक तपाईँहरूले सुन्नुभएको छ यो चाहिने नचाहिने किसिमको बहस राज्यले हिजोका दिनमा गराएको छ यो चाहिँ के भन्छ भने समायोजन गर्नुपर्ने भाडा समायोजन गर्नुपर्ने राज्यको दायित्व वार्षिक रूपमा समायोजन गर्ने 65% 35% तेलको चाहिँ 13 सूचक मध्ये एक सूचक 35% हो त्यो समायोजन पेट्रोलियम पदार्थको अपडाउन हुँदा त्यसलाई अटोमेटिक रूपमा समायोजन गर्ने जो क्लियर रूपमा सरकारको इन्डिकेटर सरकारको नीतिमा प्रश्न ऐन कानूनमा छ तर त्यो नगरिदिएको कारणले यति कुरा तपाईँले सोध्न पाउनुभयो त्यसको लागि धन्यवाद पनि हो सोध्नु पनि पर्यो र अब अहिले तपाईँले भन्छ अस्तिको दिन 30 रुपियाँ डिजेलमा र पेट्रोलमा 20 रुपियाँ जो घट्न गयो त्यो असाध्यै राम्रो पनि गयो अझ बेसी घट्नुपर्ने परिस्थिति छ तपाईँहरूले राज्यले त्यसको विषयमा सूक्ष्म ढङ्गबाट हेर्दै पनि छ र घटाउने छ र घटिसकेपछि अटोमेटिक रूपमा मैले भने अहिले अस्तिको दिन सोमबार घटेको जुन पेट्रोलियम पदार्थ 30 र 20 रुपियाँको लागि मैले हिजो बिहानै मात्र बिहानै राति घटिसकेपछि 7 बजे मैले फेसबुक स्टार्टर मार्फत मैले तत्कालै लेखेर पनि दिएको थिएँ र हिजो त्यो सबै संचार माध्यममा सबै चाहिँ तपाईँ संचारकर्मी मिडिया सामाजिक सञ्जालमा यसले ठूलो प्राथमिकता पनि पाएको थियो र यो के भन्छ सञ्जालमय भनेको थियो कि सरकारले यसको भाडा क्लियर रूपमा समायोजन गरिदिनुपर्ने सरकार हो प्राविधिक रूपमा सरकारसँग यसको अथोरिटी हुन्छ यसको चाहिँ निकाय हुन्छ वैज्ञानिक ढङ्गको स्वचालित प्रणालीलाई स्वचालित निर्णय गरिदिने काम पनि सरकारको हो चाहे जुनसुकै समयमा पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडाको चाहिँ वार्षिक रूपमा सहित आएर समायोजन गर्नुपर्ने कुरामा यो सरकारले नै गरिदिएको हो तपाईँले हेर्नुभएको छ हामीले पर्ने र तपाईँ संचारकर्मीहरूले के भन्नुभएको थियो मैले भने इतिहासमै यसपटक नेपाली सेवेश राष्ट्रिय महासङ्घले पहिलो पटक भाडा समायोजन गरिदिनु पर्यो राति जुन पेट्रोलियम पदार्थको मूल्य चाहिँ बढेको छ मूल्य बढिरहँदा चाहिँ हिजो चाहिँ के भन्छ बढेको मूल्यलाई पनि कन्टिन्यू ढङ्गबाट अहिलेकै नयाँ सरकारले पनि समायोजन गर्ने कुरामा केही परिस्थितिमा कम्प्रोमाइज गर्नुपर्ने भएको थियो र अहिले बढेको कुरालाई तत्काल भन्दा तत्काल समायोजन गरिदिनु भन्न हिजो हामीले भनेका छौँ। आशा छ आज हिजो आजसम्म यसको समायोजन आउँछ भन्ने प्रतीक्षामा हामी पनि छौँ।
4: वर्षा लाग्यो होइन, वर्षा लाग्यो, पानी आउन शुरू भयो, गाडीहरू चाहिँ सबै सुस्त दुरुस्त छन् कि छैनन्, कन्डिसनमा छन् कि छैनन्, अब दुई चार पैसा कमाऊ भन्ने उद्यमीलाई पनि लोभ लाभ हुन्छ होइन, यावत कुराले गर्दाखेरि यात्रुहरू असुरक्षित बन्ने एउटा परिस्थिति पनि छ, यसको चाहिँ कसरी निगरानी हुन्छ तपाईँहरूको चाहिँ, तपाईँको आफ्नो कसरी
5: असाध्यै राम्रो प्रश्न उठाउनु भयो खेमजी, कि वास्तवमै सार्वजनिक यातायात क्षेत्रले सवारीले दुई पैसा आर्जन गर्नुपर्ने कन्डिसन छ, किनभने ब्याङ्कको ठूलो लोन, ब्याङ्क वित्तीय संस्थाहरूबाट ठूलो लोन लिएको छ, हेर्दा जति सजिलो बाहिर छ सार्वजनिक यातायात क्षेत्रले छिटो छिटो आर्थिक रकम कमाइरहेको भन्ने हुन्छ, तर यहाँ चाहिँ नै भद्रगोल ढङ्गको सार्वजनिक यातायात क्षेत्रको नीति र स्थिति नबसेको कारणले गर्दा, स्पष्ट रूपको नीति नबनेकै कारण, म त एकै शर्तमा काहीँ पनि नपन्सिकन मैले के शर्त पुरा गर्छु भने, सरकारले प्रष्ट रूपको सार्वजनिक यातायात सम्बन्धीको यात्रुवाहक होस् मालवाहक होस् यसको नीति नबनाइदिएको, प्रष्ट नीति नबनाइदिएको कारणले पनि ठूलो अन्योल भयो, तर अहिले पछिल्लो अवस्थामा नीति बन्ने कुरामा बहसको विषय र छलफलको विषय पनि बन्दैछ, र सार्वजनिक सवारी साधनले कमाउनेको त तपाईँ कल्पनै नगर्नुहोस्, यो वर्षातको समय, मौसमको समय, विपद प्राधिकरणसँग पनि पटक पटक हाम्रो बैठक बस्दैछ, विभिन्न ठाउँमा मौसमहरूले दिने, विभिन्न ठाउँमा मौसमविदहरूले दिने विभिन्न किसिमका आँकडाहरू, विभिन्न किसिमका अनुसन्धानहरू गरेर त्यसको विश्लेषण गरेर पब्लिकमा फाँक्ने काम पनि गर्दैछ, र मेची महाकाली अहिले तपाईँ र हामी कुरा गरिरहँदा पनि नेपालका विभिन्न भूभागहरूमा, तराई पहाड विभिन्न स्थानहरूमा वर्षा बारी र आदि इत्यादिको अत्यन्त जोखिम मोलेर सार्वजनिक सवारी साधन यात्रु बोकेर हिँड्नु पनि परेको छ, कति ठाउँमा पहिरो आएर सवारी समेत चालक यात्रु समेतलाई पनि कति ठाउँमा चाहिँ घाइते हुने, मृत्यु हुने पनि तपाईँले परिस्थिति देखेको छ। यो प्राकृतिक प्रकोपको विषय, तर उच्च यो अहिलेको प्राकृतिक प्रकोप र अहिलेको मौसम लाई पनि उच्च प्राथमिकतामा का साथ राखेर विपद प्राधिकरणले पनि उच्च प्राथमिकता साथ राखेर चाहिँ यसलाई अध्ययन गर्दैछ, तयारी गर्दैछ, त्यसमा हामीले पनि सहकार्य नेपाल राष्ट्रिय महासंघसँग सरकारले अत्यन्त ठूलो यसको सहकार्य पनि गर्दैछ, त्यसकारणले यो विपदको घडी पनि छ, र त्यसकारणले अब यो आज असारको चाहिँ तपाईँको अठार गते भइसकेको छ, र चाहिँ क्रमशः रूपमा वर्षा बढ्ने अवस्थामा छ, र यात्रुको चहलपहल असाध्यै कम हुन्छ घेमजी, किनभने वर्षातको समयमा कृषिका सबै कृषकहरू चाहिँ आफ्नो खेतबारी खेतहरूमा चाहिँ खेत रोप्ने, यो असारको महिना, साउनको महिना नै भदौको महिना, यी दुई तिन महिना चाहिँ असाध्यै गाह्रो बीचबाट हामीले चाहिँ अगाडि बढ्नु परिस्थिति छ, यो परिस्थितिलाई सामना गर्दै सार्वजनिक यातायात क्षेत्र नेपालका कुना कन्दरा पहाड ताकुरा सबै ठाउँमा सहर तराई मधेस पहाडमा सबै ठाउँमा सञ्चालन छ गरिरहेका छौँ, तर साह्रै विपत्तिको बीचबाट हामी अगाडि बढ्दैछौँ।
4: अब एउटा कुरा के छ भने नि, अब यो विपत्तमा बाढी पहिरोको जोखिमका बेला वर्षायाममा चाहिँ अलिकति अब यो उद्यमीहरूलाई, उद्योगीहरूलाई, व्यवसायहरूलाई पनि तपाईँहरूले क्लास दिनु पर्यो क्या, यस्तो अवस्थामा चाहिँ होइन जबरजस्ती नगर्नुहोस्, यात्रुहरूलाई नबोकाउनुहोस् होइन, यसलाई चाहिँ अलिकति आफ्नो चाहिँ ज्यानको सुरक्षा राखेर चाहिँ काम गर्नुहोस् भन्ने ढङ्गमा उहाँहरूको त्यो नपुग्या हो, त्यो चाहिँ शिक्षा नपुग्या हो,
5: नै असाध्य राम्रो कुरा पक्कै पनि। यो यसको विषयमा पटक पटक तपाईँको रेडियो मार्फत, सम्पूर्ण संचार माध्यम मार्फत, सामाजिक सञ्जाल मार्फत, विभिन्न गोष्ठी सेमिनार मार्फत, संघीय प्राधिकरण सिंहदरबारले पटक पटक, म आफू स्वयंले अहिले अध्यक्ष भएर आएर धेरै पटक प्राधिकरणको बैठकमा पनि गएको छु, साथै प्रदेशमा महासंघको चाहिँ संरचनाहरू सङ्घ प्रदेश र के अरे स्थानीय जिल्ला
4: होइन, यसलाई चाहिँ अलिकति आफ्नो चाहिँ ज्यानको सुरक्षा राखेर चाहिँ काम गर्नुहोस् भन्ने ढङ्गमा उहाँहरूको त्यो नपुग्या हो, त्यो चाहिँ शिक्षा नपुग्या हो,
5: नै असाध्य राम्रो कुरा पक्कै पनि। यो यसको विषयमा पटक पटक तपाईँको रेडियो

0: चलायमान गर्नको सर्कुलर गर्दछ। त्यस विषयमा नेपाल सरकारको स्थानीय तहमा रहेको सरकार, जिल्लामा रहेको सरकारले हाम्रा नेपाली तिब्बत राष्ट्रिय महासंघका जिल्ला समितिहरूसँग, प्रदेश समितिहरूसँग, प्रदेश जिल्लासँग धेरै ठूलो प्रशिक्षण तालिम कक्षहरू, कार्यकक्षहरू, चालकहरू राखेर स्वयं सवारीका भनी र महासंघका सदस्य संस्थाहरू समेत राखेर सरकारवाला सबै निकाय राखेर छलफल र यसलाई गर्नुपर्ने न्यूनीकरण र यसमा जोखिमहरूलाई चाहिँ जोखिम नबलिकन होसियारीपूर्वक ढंगबाट सवारी चलाउनु पर्ने विषयमा निरन्तर रूपमा हामी यसमा संवादमा छौं, छलफलमा छौं, जानकारी गराइरहेका छौं, विभिन्न सामाजिक सञ्जाल मार्फत पुर्याएका छौं। म फेरि पनि यो पपुलर रेडियो नेटवर्क मार्फत पनि म यो बिहानको समयमा असारको 28 गते म सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका मातहतमा रहेका सबै सदस्य संघ संस्था कम्पनी प्रादि महासंघका चाहिँ प्रदेश समितिहरू, जिल्ला समितिहरूलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र सबै सवारी चालक सहचालकलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु कि एउटा यो अहिलेको बरसातको समय छ, हामीले हिजोको जोखिमका परिस्थिति हामीले हेरेका छौँ, हामी अलिकति अटेर गर्दा अलिकति रिस मोल्दाखेरि ठूला ठूला क्षति भएका छन्, दुर्घटना भएका छन्। हिजो घटेको सिमलतालमा भएको ठूलो चाहिँ 80 सालमा भएको 81 सालमा भएको घटनाबाट पनि र चाहिँ नागडुङ्गा नजिकमा चाहिँ 35 जना यात्रु सहित सवारी लाई छेद विच्छेद बनाएर मृत्यु भएका लगायत बिपी राजुङ्ग्रा लगायत नेपालका विभिन्न इलाम, पूर्वाञ्चलको इलाम, त्यसै गरेर पश्चिमाञ्चलका विभिन्न स्थानहरूमा भएको क्षतिको कुरालाई पनि हिजोको सिको सिकेर यसलाई असाध्य होसियारीपूर्वक ढङ्गबाट सवारी सञ्चालन गर्न पनि म सम्पूर्ण चालक सहचालक र व्यवसायलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र स्थानीय निकायको जिल्ला प्रशासन कार्यालय, नेपाल सरकारको सुरक्षा सबै निकाय संयन्त्रसँग समन्वय गर्न र चाहिँ स्थानीय सरकारसँग समन्वय गर्न, स्थानीय सरकारले पनि जिल्ला प्रशासन कार्यालय चाहिँ व्यवस्थापन समिति 77 जिल्लामा हुन्छ, त्यो व्यवस्थापन समितिले सबै निकायलाई ल्याएर पटक पटक छलफल अझ प्रभावकारी गर्न र जान नसक्ने ठाउँमा कसैले पनि रिस नबोल्न र सुरक्षा निकाय, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सबै सशस्त्र प्रहरी सबैले चाहिँ यसलाई दत्तक चित्तका साथ जान नसक्ने ठाउँमा पहिल्यै नै होसियारीपूर्वक, सावधानीपूर्वक सवारी साधनलाई रोक लगाइदिन पनि म अनुरोध गर्न चाहन्छु। यदि बर्सात र बाढी यदि हुने सम्भावित ठाउँहरूमा छ भने गाडीहरूलाई चाहिँ मौसमविदले भनिसके अहिले मौसमविदको कुराहरू, मौसमबाट आएका कुराहरू धेरै मिल्न गएको छ, विगतको समयभन्दा धेरै कुराहरू मिलेर आएको छ। मैले अस्ति विपद प्राधिकरणको चाहिँ बैठकमा सिकन्दराबादमा मैले त्यो भनेको पनि थिएँ, मौसम प्राधि मौसमविदलाई चाहिँ हाम्रो महाशाखालाई धन्यवाद पनि दिएको थिएँ कि तपाईँहरूले भनेको कुरा धेरै पुग्न थालेको छ, वैज्ञानिक ढङ्गबाट पुग्न थालेको छ। त्यस कारणले यो सुनेर सबैले होसियारीपूर्वक सवारी साधन चलाउन पनि नेपाली तिब्बत राष्ट्रिय महासंघ सबैलाई अनुरोध पनि गर्दछ, अपिल पनि गर्दछ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद सर। श्रीजी नमस्कार।
0: सर्वप्रथम खेम बमजी लगायत सम्पूर्ण पत्रकार, तपाईँ संचारकर्मी, प्राविधिक मित्र र सम्पूर्ण आम, फेरि पनि आम यात्रु उपभोक्ता बिहानको यो श्रोताहरूलाई सबैलाई धन्यवाद र म नमस्कार पनि भन्न चाहन्छु।
1: हस्, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सितौला। आदरणीय श्रोता, अहिलेको अवस्थामा यातायातको अवस्था, सड़कको अवस्था, गुणस्तरको अवस्था बर्खा लाग्न थाल्यो। गाड़ीहरू गाड़ी धनीलाई कमाउने रहर हुन्छ, लोभ हुन्छ, किस्ता त हाल्नुपर्ने हुन्छ, तर यात्रुहरूको ज्यानको जोखिमलाई पनि ध्यान दिनुपर्दछ। मौसम हेरेर मात्रै यात्रुहरूले पनि यात्रा गर्नुपर्दछ। बर्खाको समयमा सबैको यात्रा सुरक्षित होस् भन्ने कामनासहित हामीले यो कार्यक्रमलाई, आजको बहसलाई यातायात व्यवसाय महासंघतर्फ जोड़ेका थियौं। छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: बुढी हेर त, लाऊ।
3: आहा, कति राम्रो मंगलसूत्र, कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टर।

0: मा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802, 9851063802।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: यतिखेर हाम्रो बेसमा जसपा नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य मनिष सुमन हुनुहुन्छ। सुमनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ, धन्यवाद खेमजी।
3: सुमनजी, के छ अहिलेको अवस्थामा? राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भव्यताका साथ सम्पन्न भयो, यहाँका अध्यक्ष पनि त्यहाँ पुग्नु भएको थियो। उहाँको प्रस्तावनामा त अब संघीयताको विषयलाई रिफर्म गर्ने, प्रदेश संरचना खारेज गर्ने र स्थानीय तह दलविहीन बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्यो, यसमा तपाईँहरूको भनाइ के छ?
4: त्यो राष्ट्रपाको महाधिवेशनलाई सबै नेपाली जनताले बरु माइन्युटली देखेका छन्। हामी राजनीतिक दलहरूले पनि त्यसरी नै ध्यानपूर्वक देखेका छौं। महाधिवेशन सफलताको शुभकामना नै गरेका छौं, सफल पनि भयो। तर हामीले के देख्यौं भनेपछि सभापति रवि लामी छानेको प्रस्तावमा त्यस्तो कुनै दोख लाग्ने, कसैलाई अपमान गर्ने जस्तो कुरो त छैन। तर त्यही वर्तमान अर्थमन्त्री र अहिलेको उपसभापति उपाध्यक्ष स्वर्णिम वाग्लेजीको प्रतिवेदनमा चाहिँ हाम्रो ल्याकत र के भन्छ संख्याबल पुगेको दिन भनेर भन्नुभएको छ। संख्याबल र ल्याकत दुवै पुगेकै छ। त्यो दिन यसरी गरौंला, त्यसमा एउटा लेख्नु भएको छ संहिता खारेज गरौंला भन्ने शब्द लेख्नु भएको छ। प्रदेश सभा खारेज गरौंला लेख्नु भएको छ, संहिता होइन, प्रदेश सभा खारेज गरौंला र संहिताले रूपान्तरण गरौंला भन्ने जस्ता कुराहरू लेख्नु भएको छ। संख्याबल पनि पुगेकै छ, ल्याकत पनि पुगेकै छ। अब यही कुरो सभापतिको प्रतिवेदनमा किन थिएन भन्ने मनमा प्रश्न उठेको छ। त्यो एउटा आर्थिक प्रतिवेदनमा त्यो लेखेर ल्याइयो, तसर्थ त्यसका ती फेरि महामन्त्री विपिन आचार्यको हिजो अस्ति पनि सुन्दै थिए, होइन हामीले सभापतिले पारित गरेको दस्तावेज मात्र आधिकारिक हो भनेर भन्दै हुनुहुन्थ्यो। अर्थात् उपाध्यक्षले उपसभापतिले प्रस्तुत गर्नुभएको त्यो दस्तावेज त बारे केही थाहा छैन। फेरि महाधिवेशनको कस्तो देख्यौं भनेपछि उहाँहरू निर्वाचन मुखी हुनुभयो, निर्वाचन सत्रप्रति सबैको ध्यान, यस्तो यो प्रस्तावहरू पारित गर्नेतिर धेरै ध्यानपूर्वक गरेको भने देखिएन। पछि के प्रचार गरिरहेछ भनेपछि सर्वसम्मतिले पारित गरियो, त्यो भइ नै हाल्छ। त्यो महाधिवेशनहरूमा नेताहरू आफू कसरी उम्मेद्वार हुने, कसरी निर्वाचित हुने तर्फबाट ध्यान दिन्छन्, यसलाई माइन्युटली देख्दैनन्। मैले देखेको उहाँको महाधिवेशनको रूप मैले तपाईँलाई चित्रण गरेको थिएँ, तसर्थ पनि हामीले त्यसलाई धेरै यसरी नै लिएका छौँ। तर एउटा के छ भने नि, गम्भीरताका साथ लिनुपर्दछ। त्यसको कसैले राष्ट्रपतिभित्र खासै विरोध पनि गरेको छैन। संघीय लोकतान्त्रिक गणतन्त्र माफ्ने कुरोमा सबै एकमत जस्तै देखिन्छ राष्ट्रपा भित्र होइन, किनकि कसैले विरोध गरेन त्यो पढ्न, जब हामी अलग पृथक पार्टीको साथीले यसरी पढ्यौँ र ध्यान दियो भनेपछि यी पार्टीका महाधिवेशन प्रतिनिधिहरूले त ध्यान दिनु पर्थ्यो होला। पछि सुन्दा अब विपिन आचार्यजी तिनका महामन्त्रीजीहरू नै त्यसप्रति विमति प्रकट गर्नुहुन्छ, तर त्यहाँ त त्यो विमति सहमति देख्नु भएन नि, ध्यान दिनु भएन नि। यस्तो भएको बेलामा भोलि त्यो राष्ट्रपाभित्र त्यस्ता तत्वहरूले प्रदेश सभा खारिज, त्यो प्रदेश सभा खारिज मात्र होइन, प्रतिनिधि सभा खारिज गरेपछि संहिता खारिज भयो कि भएन, त्यस्तै हो, प्रदेश सभा खारिज गरेपछि तपाईँलाई संहिता खारिज भयो।
3: अब उहाँहरूको भनाइ के भने संहिताले खासै यसको औचित्य पुष्टि हुन सकेन, प्रदेश सभा पनि निकम्मा नै भए, राम्रोसँग काम गर्न पनि सकेनन्, स्थानीय तहमा पनि भ्रष्टाचार बढ्यो, व्यतिथि बढ्यो, अब चाहिँ हामीले चाहिँ यसलाई अलिकति रिफर्म गर्नुपर्दछ, प्रदेश संरचनालाई चाहिँ सुधार्नु पर्दछ भन्ने लाइनमा गयो क्या राष्ट्रपा मनिषजी।
4: खेमजी, संहिता उनको बुद्धि विलासको विषय होइन, कोही विद्वान मान्छे अमेरिकाबाट आउँछ र यहाँ बुद्धि विलास गर्छ भनेपछि त्यसको बुद्धि विलासको विषय होइन। संहितामाथि धेरै अध्ययन, धेरै अनुसन्धान, ठूलो त्याग, ठूलो बलिदान, सैकडौं व्यक्तिको शहादत, हजारौं व्यक्ति घायल होइन, त्यो सबै पश्चात प्राप्त गरेको अत्यधिक अध्ययन गरेर लामो समय छलफल गरेर प्राप्त गरेको एउटा उपलब्धि हो, तसर्थ त्यो केही होइन, त्यसलाई त त्यो त कामै लागेन भन्न सकिन्न। हामी पछिल्लो 8-9 वर्ष त्यसदेखि त्यसका अनुभव गरिरहेका छन्। कोही प्रदेशको कुनै मन्त्रीले भ्रष्टाचार गर्दैमा सिङ्गो प्रदेश सभा खराब छ, संहिता पद्धति नै खराब छ, कुनै प्रदेश सभाको मा कुनै मुख्यमन्त्रीले जवाब दिन नसकेमा, कुनै एउटाको कुकृत्य देख्दैमा, कहीँ कसैको व्यतिथि देख्दैमा सिङ्गो प्रणाली नै खराब छ भन्ने चित्रण गर्नु बुद्धि विलासको विषय होइन। यो प्रणालीलाई हामीले यसका धेरै सकारात्मक पक्ष पनि छन्, धेरै नकारात्मक पक्ष पनि छन्। नकारात्मक पक्ष एकदम थोर छन् तर सकारात्मक पक्ष धेरै छन्। अहिले तपाईँलाई मध्य प्रदेशको एकजना जनताले काठमाडौँ मात्र त्यो हो भन्ने केन्द्र हो, काठमाडौँका मात्र हामी नागरिक हौ, त्यसका मात्र आदेश मान्छौ भन्ने भानबाट उन्मुक्त भएर होइन, हामी आफ्नै गाउँठाउँमा पनि हाम्रो त्यो उपस्थिति छ, जनकपुर हाम्रो राजधानी छ होइन, मेरै गाउँमा तपाईँलाई के भन्छ राज्यको उपस्थिति छ भन्ने एउटा भान आएको छ। यो राज्यप्रतिको आत्मानुभूति हो, नभए पहिला एकल शासन एउटै राजाको बेलामा भनिन्थ्यो नि, एउटै राजा एउटै देश एउटै भाषा एउटै देश, त्यो एउटै मात्र थियो कि अहिले विविधतालाई झल्काएको छ त्यो। आज एकजना मुसलमानको छोरो यो देशमा राज्यको प्रमुख हुन पाएको छ, प्रधानमन्त्री नभए पनि कमसेकम मुख्यमन्त्री हुन पाएको छ, एकजना महिला अष्टलक्ष्मी शाक्य यो देशमा तपाईँलाई के भन्छ नेवारकी छोरी यो देशमा मुख्यमन्त्री हुन पाउनु भएकी थिइन्, भले प्रधानमन्त्री हुन पाइनन्। तर कस्तो थियो भने नि, बालेन्द्र शाह भन्दा पहिले 43-44 जना प्रधानमन्त्रीहरू भए, कोही पृथक समुदायका भएनन्, पृथक लिङ्गका भएनन्, सबै एकै समुदाय एउटै लिङ्गका भएका भए। यस्तो अवस्थामा आम नेपाली जनताले मेरो पनि प्रतिनिधित्व, म जस्ता देखिने व्यक्तिको प्रतिनिधित्व हुनु पर्यो भन्ने भान्ने पनि संहिता ल्याएका हुन्। वर्तमान संघीय संरचनाबाट हामी पनि सन्तुष्ट छैनौ, यसले साँच्चै हामीले त आर्थिक सम्भाव्यता, भाषा, संस्कृति यीका आधारमा प्रदेशका सीमाङ्कनहरू हुनुपर्दछ भन्ने मान्यता प्रस्तुत गरेका छौँ, तर बनाउनेहरूले मेरो गाउँको कता हुन्छ, मेरो ससुरालीको गाउँ कता पर्छ भनेर तपाईँलाई बनाए, नभए यसो त्यो संरचनासँग हामी पनि
3: होइन। अब प्रधानमन्त्री बालेन्द्र शाहले त अब मध्य प्रदेशमै गएर पनि त्यहाँको मञ्चमा होइन, निर्वाचनभन्दा अगाडि अब काठमाडौँ जाने भनेको चाहिँ खालि पशुपति दर्शन गर्न घुम्न मात्र जाने हो भन्ने खालको आशय सहितको भाषा व्यक्त गरे, तर अहिले प्रस्तावनामा आउँदाखेरि चाहिँ फरक प्रस्ताव आयो, अब यसलाई कसरी बुझ्नु भएको छ?
4: एकदम एकदम ठिक भन्नु तपाईँले, मैले भनिसके बालेन्द्र शाहको त्यो हामीसँग मत मागेको बेलाको त्यो भाषण पनि बल्कर बनाउँछु काठमाडौँ घुम्न मात्र जानु भन्ने जस्ता उनको भाषण र सभापति रवि लामी छानेको प्रस्तावमा पनि कतै संहिता माच्ने कुरो छैन, बरु प्रदेश सभा संहितालाई झन बलियो बनाउँछु भन्ने एउटा प्रत्याभूत छ। तर एकजना तिनका नेता जसको प्रतिवेदन हतारमा पढ्दैन, पढी ध्यानै नदी होइन, त्यसमा त्यो लेखिया र ल्याकत र संख्या बल भएको बेला भन्ने कुरो हो, त्यो चाहिँ पारित भएको छ। तसर्थ हामीले उहाँहरू यत्रो अघोर कदम उठाउनुहुन्छ, प्रदेश सभा विघटन गर्नुहुन्छ भन्ने कुरोमा प्रत्यार गर्दैनौ, यद्यपि गरिहाल्नु भएको छ भने मैले तपाईँलाई निवेदन गरिसके, त्यसका नेताहरू निर्वाचनमुखी भए, निर्वाचनमा कसरी केन्द्रीय सदस्य होला, कसरी महासचिव होला भन्ने जस्ता तर्फ ध्यान दिए, त्यो प्रतिवेदनलाई खासै ध्यानै नदिएर पारित त गरिसके, पारित भएपछि दस्तावेज त भइसक्यो, होइन भोलि तपाईँलाई कसैले होइन हाम्रो त पारितस्ता भेज्यो भनेर त्यही पार्टीमा बोल्यो भने अन्यले त्यसलाई काट्न सक्ने वातावरण छ कि छैन, विपिन आचार्यजीहरूले बोलेको कुरो तपाईँ साँच्चै भोलि लागू हुन्छ कि हुन्न, तपाईँको कुरोसँग म एकदम सहमत छु। तसर्थ पनि मुम्बईले हामी सजग छौँ, सचेत छौँ, होइन प्रदेश सभा विघटन गर्नु भनेको संहिता विघटन गर्नु हो, प्रदेश सभा तपाईँलाई संहिताको प्राणवायु हो, तसर्थ यस्तो अकल्पनीय काम गर्नुहुन्न भने हामीले आशा मात्र गरेका छौँ। कदन कदाचित उहाँहरूले स्वर्णिम वाग्ले प्रस्तुत गरेको त्यो प्रतिवेदन अनुसार साँच्चै संहितालाई मास्ने प्रयास गर्नुभयो भने अकल्पनीय आन्दोलन हुन्छ, विश्वास गर्नुहोस्।
3: होइन अब यो संहिता देशका लागि त अलिकति भारी चाहिँ भारी भएको छ नि त, होइन यसको चाहिँ उपाध्येयता पुष्टि हुन सकेको छैन।
4: तपाईँको
3: मधेस प्रदेशकै कुरा गरौँ न, मधेस प्रदेशमा चाहिँ इन्ट्रेस्ट नमिल्ला साथ चाहिँ हेर्नुहोस् त त्यो सरकारको अदली बदली, अब हेर्नुहोस् त यहाँको मुख्यमन्त्री कहिले पनि हिजो मुख्यमन्त्री छ आज बिहान हटिसकेको छ, यस्तो परिस्थिति सिर्जना भएन भने
4: केन्द्रीय लोकतन्त्र तपाईँलाई धेरै राम्रो पद्धति म भन्न सक्दिन, तर लोकतन्त्रको विकल्प पनि त छैन यस्तो लोकतन्त्रमा तपाईँलाई साथै
3: होटेलबाटै शपथ ग्रहण गरेर मुख्यमन्त्री भएका होइन मधेस प्रदेशमै,
4: त्यो त जनताले मानिदिएन नि, 26 दिनपछि 28 दिनपछि त्यस्ता होटल पानसबाट मुख्यमन्त्री बनेकाको सजाय त सम्मानित अदालतले पनि दियो, जनताले पनि दियो, र तत्क्षणका विवेकशील सरकारले पनि दियो। त्यसरी शपथ गराउने प्रदेश प्रमुखलाई गल हत्याएर पदमुक्त गरियो, त्यसरी शपथ गरेको तपाईँले के भन्छ मुख्यमन्त्रीलाई सम्मानित सर्वोच्च अदालतले निष्कासनै गरिदियो, र त्यसरी सम्मानित शपथमा सामेल भएको सभामुखलाई त्यहाँका प्रदेश सभाको बहुमत सदस्यले तपाईँलाई के भन्छ इम्पिचमेन्ट लाएर निष्कासितै गरिदियो, पदमुक्तै गरिदियो। अर्थात् बेचिती गर्नेले हठात कहिले गरे होला, तर त्यसलाई व्यक्तिले स्वीकार गरिदिएन, त्यहाँको जनताले स्वीकार गरिदिएन, सिस्टमले स्वीकार गरिदिएन, अदालतले स्वीकार गरिदिएन, तसर्थ त्यो व्यथिति नै थियो भनेर हामी कति दिन हाँसे गर्छौँ। त्यसलाई जसले पराजित गर्यो त्यसको वीरतामा पनि यता गाथा छ नि, त्यसलाई पराजित गर्नेहरूको वीरतामा। तसर्थ मैले तपाईँलाई के निवेदन गरेको भनेपछि नि, केही अवयव होला, लोकतन्त्रकै धेरै अवयव छ नि, त्यहाँ जनताले प्रतिनिधि चुन्छन्, प्रतिनिधिले प्रधानमन्त्री चुन्छन्, त्यसरी नै प्रदेशमा जनताले प्रदेश सभाका सदस्य चुन्छन्, प्रदेश सभाका सदस्यहरूले आफ्ना मुख्यमन्त्री चुन्छन्, फेरि मुख्यमन्त्रीले आफ्ना मन्त्री चुन्छन्। यो पद्धतिको वैकल्पिक कुनै राम्रो पद्धति छ भने त्यो भनौँ, नभए यो पद्धति तपाईँलाई अहिलेसम्म प्रयोग भएका सबभन्दा राम्रा पद्धति हुन् र यसका यो अवयव हो, यसको यो केही अवयव पनि हो, त्यो अवयव भनेको साँच्चै मुख्यमन्त्री भन्दा हुने त छार नछार केन्द्रमै अहिले पो 182-183 एउटा पार्टीलाई आएपछि स्थिर सरकार हामीले देखिरहेका छौँ, यो पनि भोलिका दिनमा के होला। नभए हिजो धेरै लामो समयसम्म कसैको एकल बहुमत नआएपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउँथे, त्यस्तो बनाएका क्षणमा तपाईँलाई के भन्छ तछार मछार हुन्थ्यो नै, त्यो प्रधानमन्त्री नियुक्त हुन्थ्यो, तर विधिमा त्यही लेखा थियो, त्यही विधि अनुसार हुन्थ्यो। तसर्थ त्यहाँ मुख्यमन्त्री बन्ने पद्धतिकै खातिर संहिता नराम्रो, प्रदेश सभा नराम्रो भन्नु एकदम किमार्छ, गलत हो खेमजी।
3: र दादा दादा, अब बालिन शाहप्रति तपाईँको भन्नु के छ, प्रधानमन्त्री प्रति अस्तिको टिप्पणी र त्यस पछाडि राष्ट्रपतिले पारित गरेको यो प्रस्तावनालाई जोडेर?
4: हामीले त उहाँलाई रहस्यकै रूपमा लिएका छौँ, हामीले मात्र नाम नेपाली जनता उनलाई रहस्य
3: भने के बालिन शाहले के चाहन्छन् यो देशमा, त्यसो भए
4: अहिले के चाहन्छन् के गर्छन् धेरै जनतालाई थाहा छैन। उहाँ रहस्यमय जस्तै अहिलेसम्म प्रस्तुत हुनु भएको छ, कम मान्छेलाई भेट्ने, धेरै थोर बोल्ने, होइन बोल्दैन बोल्ने भन्दा पनि हुन्छ,
3: बोलिसकेपछि त फेरि व्यत्यासै पर्छ नि त नि,
4: धेरै थोर बोल्ने र एक्सन गर्ने, त्यही भएर आश लाग्दो त छ, आशा छ, हामीले प्रधानमन्त्री हुन् एउटा विधि हिसाबले चुनिएका प्रधानमन्त्री हुन्, आशा छ हेरौँ। तर उनलाई हेर्दा हेर्दै हाम्रो वैदेशिक सम्बन्धहरू समाप्त नभइहालोस्, उनलाई हेर्दा हेर्दै उनको मूल्याङ्कन गर्दा गर्दै हाम्रो आर्थिक अवस्था एकदम जर्जर नभइहालोस्, सिस्टमहरू भत्किन हालोस्, त्यो हामीलाई एउटा डर चाहिँ छ, सतर्क छौँ, आम नेपाली जनता सतर्क छ, उनको लोकप्रियतामा पनि कमी आइरहेको छ, ध्यान दिनुहोला खेमजी। जुन लोकप्रियता फागुन 21 गते थियो त्यो अहिले आएर हेर्नुहोस्, घरि भन्नुहुन्छ सुकुम्बासी लाई खाली गराउनुहुन्छ, घरि त्यो सेल्टरबाट गएर त्यार निकाल्नुहुन्छ, भारतीय सीमाहरूमा तपाईँलाई 500 रुपियाँभन्दा बढीको सामानै ल्याउन नसक्ने, भारत नेपालको सम्बन्धैलाई तपाईँले समाप्त गर्न सक्नुहुन्छ, बोल्दाखेरि बोल्दा बोल्दै सीमाको बारेमा हुँदैन भएको कुरो बोलेर तपाईँले बेकारको चर्चामा ल्याइदिनुहुन्छ, यस्ता गलतीहरू गर्दै हुनुहुन्छ, तसर्थ हामी सतर्कताका छौँ।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: नपरिकन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त टाढै जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340097437 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
5: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बालरोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला। सार्वजनिक सुनवाई सम्बन्धी सूचना। गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसर, फुलखर्क, धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोक बाट 6 घर तल,
0: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
0: 9861705544। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010520542।

0: 계좌정 아파이 우다정 아파이 회란이 보이보네 핫비리
1: 거점 살고 거점 보내졌을 뻔해졌다
0: 보내라 보이도 떠나 걸고 제자라 파리다이코 걸마졌어 아까섭 디자인과 마르벌 किचन तथा टॉयलेट बाथरूम फिटिंग का सामान ल्याउना तनाव छैन त
1: किन तनाव लिने टंकेश्वर गुप्ताको सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेस मा जानुस् त घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान सेवा दीद आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 0125204070 98511887882 गोल्सी बजार को लगी 0104131116 र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 9860258443
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0957-437
2: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बालरोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक

0: 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र, राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98617045 54
8: 98617045 44।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाया छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
5: बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-70-45-54
3: 9861-70-65-47
4: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचाँदि पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-525-542।
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए।

0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 95-511-87-882 गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
3: बाल रोग सम्बन्धी सेवा
2: स्त्री रोग सम्बन्धी सेवा
3: मुटुको इको र भिडियो एक्सरे सेवा
2: ल्याब टेस्ट
3: भिटामिन डी
2: भिटामिन बी 12
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
4: बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर गिरिबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: दादा दादा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: बाइक कवर रेनकोट विभिन्न ब्रांड का छाता
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइन को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनुको साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 47
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
10: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 01052314 र 98607121
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

खानु कि नखानु मागेर लानु नसक्नेसँग जानु कि नजानु धन सुख्यो रातले फकाउँछ

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रातले फ

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
1: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
7: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप
7: त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975547।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिएर आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, प्रतिबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
9: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नु सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिने कहाँ जाने के सोच्नु सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।

सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवा को साथ ही घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर राखे
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै

0: आरके सुनसादी पसल
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोभाइडर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

युक्रेन माथि रचनाको ज्यान गयो। अमेरिका र इरानका प्रतिनिधिहरू बीच दोहामा छुट्टा छुट्टी वार्ता। र फिफा विश्वकपमा आज राति स्पेन र अस्ट्रिया मैदान उत्रदै गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम सुस्त। हवस् त अहिलेलाई नेपाली खबर यति नै। चार बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ओ मेजु नमस्कार है।
2: नमस्कार नमस्कार मेजु नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजु म त बिहेमा आउँदिन होला।
2: ल मेजु मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
2: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकुटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 98-60-24-58-43,
4: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-0557-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हाम्रो नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका ३ मिलनटोल।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्ने धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
6: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोस

0: शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो जे रंगला हिन्बा थे तोसी किन्सुगो जयमसी तथा लासा फ्याफुला नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 32 रंगिदा स्वागत मुला न बियोग तामाङ तिनिङ रंगदा जे रंगला हिन्बा थे फिर्ता किन्बरी प्रोत्साहित लवरी सिमुला युहन्ना 10:10 यो मि यो लवरी साइबरी ओछि नास लवरी बिसी जे खमुला तर गामी थेनिगदे से पुरान जुनी यंगै बिसी खम्बा हिन्बा मंग यो हिन्बा थेदा थे से यो बला बानी ताब मुला जुन थेला आइन्बा यदि थेसी रंग्याम योलजीबा मुला विषम रंगसे गुमावला शुभा ताम फिर्ता किन्म दुई हावा मुला एफिसी एक अधेला 19:20 ओछि याङ विश्वास लब गदेदा लागिरी गे लब परमेश्वर र शक्ति गदे ग्रेन मुला थे एनी गदेसे गोखम्बै बिसी एनोन गाई प्रार्थना लब मुला थेनोन शक्ति ज्ञान परमेश्वर से ख्रिस यसुद शिव ज्ञान शोभा लसी स्वर्गरी राङला दाइने छ्याम छापटि मूल थिरी पिन्सुजी जब रोसे यसुदा मृत्यु यम लसुजी रोसे शैतान दा पुरान रूपी ब्रेसुजी रोसे संसारला बेनन अधिकार देन शक्ति शैतान ज्ञान थोनसुजी थेनी यसु ख्रिस दा पिन्सुजी दारेम ख्रिस यसु ज्ञान रंग दा शैतान से रंग ज्ञान योलाबा बेनन ताम फिरी विजय यांगबरी रोला शक्ति प्रयोग लवा अधिकार पिन्सुमुला चुरी रोग दुख देन रंग से दत्त सामना लसुबा हजी भई नोन आर्थिक कठिनाई गदे फेरी विजय याङबरी समावेश मुला फिलिपी 4:19 ख्रिस यसु ज्ञान नाला परमेश्वर से रंगला शक्ति ज्ञान तांगसी तांगसी एनी गदे तोबा जम्मन से गदे थेला सम्पत्ति ज्ञान पिन्ना चु रंगसी ख्रिस यसु ज्ञान लसुबा उत्तर अधिकांश उत्तर अधिकारला अंश हिन्बा यदि रंगसे रंगला बेरन आवश्यकता गदे पुरा लसुबा आरे विषम रंगसे शैतान दा रंग्याम थेरंगबासे माई बड़ी अनुमति पिन्सुबा मुला जुन थेला आइनबा याकर्की समुएल 30 गोर्की कथा मुला जहाँ याकर्की शत्रु से दाऊदला छाउनेरी घुसब लसी थेला नही खुइका दे छ्याम लानन सेगा दे योलावा मुला 1 Samuel 30:6 आफ्ना कोला जमे गरी कन्ब तावसे मिगदेश दुःख मन्सी दाउद दा युङबा धम्की पिनबरी लगाव लजी दाउद अन्योली परवताजी थेनी दाउद से परम प्रभु रंगला परमेश्वर ज्ञान बल यांगजी जब रंग से तिगै घुमाव लवासु मुला रंग धुरु धुरु थुमस्युला तसै लिच्छ रंग से रंगदा एकता बद्ध लस्युला रोग्याम शक्ति प्राप्त लस्यु मुला थेन्दे रंग्याम खोसब ताबा बेनन ताम फिता याङबरी रोला शक्ति प्रयोग लादोला 1 Samuel 30:18 अमिलेक गदिसे बोर्बा बेनन मिदा थेला नही खुइका दे बेपत दाउ से छुटावला जी परमेश्वर शक्ति से लामा दाउ से गुमावला बेनन ताम फिता याङबरी हमजी 2 Corinthians 2:14 तर परमेश्वर दा धन्यवाद त गई तिग्द विषम थेसे याङदा सदन ख्रिस देन छ्याम दावा ज्ञामित होला ओछे एनी गदेशन हेसी ज्यावा बास्न खवा रंगमा ख्रिस्टले ज्ञान बुद्धिला ताम गदे जमन ग्लारी धोना लला ख्रिस यसु ज्ञान ईश्वर से रंगला लुइला लागिरी ज्ञान ठोङबा मुला दरेम लेङबा ताम बिबा रंग रंगला कांग्री देन थेन दे थे रंगला हिम्बा थे फिट किन्बा हिम्बा परमेश्वर से रंगदा पिन्बा शक्तिला उपयोग लसेला निर्णय आजिन लसिगो शैतान देन थेला दूध कदेदा थेने गदे जहाँ मुला थेनोन दोगो आमेन परमेश्वर से रंगनेला जीवन ने प्रशस्त आशीष बसी खाए प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमला बारे रंगला केही प्रतिक्रिया मुसम 01661 460 रि सम्पर्क नसुगो हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जय मसी नमस्कार।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: बुढी हेर त लाऊ।
4: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
5: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खानचोक, गोर्खा।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड,
11: बेसिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
12: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
11: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
13: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
14: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
15: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
14: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
15: न टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
16: रेडियो बिहानी 97.6 MHz।
17: नानी एन्ड बाबु।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
7: लस्तो है मेहबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511782 फोन सिङजिम सेगो है रोमा।
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 98624543।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 मा फोन गरेर जानुहोस् है।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु।
1: वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66

0: यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

धन्यवाद हम वीडियो अच्छी लाइक शेयर सब्सक्राइब कर दीजिए।

रेडियो बिहानी समय संकेत यति बेला साँझको 6 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: यो निरन्तरको अध्ययन यात्राले हामीलाई परमेश्वरको महानता प्रकट गरिरहेको छ। अय्युबको जीवनको घटनाबाट हामी परिवर्तन, धैर्यता र भरोसाको शिक्षा सिकिरहेका छौं। त्यसैले आदरणीय श्रोताहरू, कृपया यस अध्ययन यात्रामा निरन्तर रूपमा हामीसँग जोडिनुहोस्।
2: हामीले अघिल्लो अध्ययनमा चाहिँ परमेश्वर अय्युबसँग बोल्नु भएको र उहाँलाई शिक्षा दिनुभएको कुराहरू चाहिँ हेर्दै थियौं। आजको अध्ययनमा चाहिँ हामी कुन विषय
3: भाइ, आजको अध्ययनले अघिल्ला दिनहरूको अध्ययनलाई पूर्णता दिनेछ, किनकि आज हामी परमेश्वरले अय्युबको सुदिन कसरी फर्काउनु भयो भन्ने विषयमा अध्ययन गर्नेछौ।
2: भाइ, तपाईँले भन्नुभयो अय्युबको सुदिन फर्काइएको कुरा, यो चाहिँ कसरी सम्भव भयो? के आजको अध्ययनमा हामी त्यसबारे विस्तृत रूपमा चाहिँ जान्नेछौ त?
3: अवश्य पनि भाइ। जब परमेश्वर अय्युबसँग बोल्नुभयो तब अय्युबले परमेश्वरको महानतालाई बुझ्न सके। उनले साँचो पश्चाताप गरे र त्यसपछि परमेश्वरले विभिन्न स्रोत र मानिसहरूलाई प्रयोग गरेर अय्युबको जीवनमा पुनर्स्थापना गर्नुभयो।
2: दैत्य स्रोतहरू चाहिँ के थिए? के अय्युबले फेरि पहिले जस्तै धन, मान, इज्जत र आशिष पाए त?
3: भाइ, तपाईँको उत्साहलाई देख्दा म अत्यन्त हर्षित भएको छु। हो, अय्युबको जीवनमा परमेश्वरले अद्भुत पुनर्स्थापना गर्नुभयो, तर त्यसका लागि उनको जीवनमा के परिवर्तन भए त्यो हामीले यो आजको अध्ययन मार्फत बुझ्न आवश्यक छ। त्यसैले आउनुहोस् हृदयको तयारीका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययन यात्रालाई अगाडि बढाउँ।
4: मित्र, आज हामी बाइबल अध्ययन अय्युब 40-42 अध्यायबाट देख्न गइरहेका छौं। अनि यो म तपाईहरूलाई बताउन चाहन्छु कि अय्युबबाटको हाम्रो अध्ययन आज अन्तिम हो। अर्को दिनदेखि हामी नयाँ पुस्तकबाट अध्ययन गर्नेछौ। म आशा गर्दछु तपाईँ सबैले यस पुस्तकको अध्ययनबाट धेरै धेरै आत्मिक लाभहरू प्राप्त गर्नुभयो। अमित, अघिल्लो दिनमा देख्यौं कि परमेश्वरले अय्युबलाई तिनको कमजोरीको देखाउन आरम्भ गर्नुभयो, अनि यही विषयलाई हामी आगे निरन्तर बढाउँछौं। अय्युब 40:1-2 भनिएको छ, फेरि परमप्रभुले अय्युबलाई भन्नुभयो, सर्वशक्तिमानसँग वाद विवाद गर्नलाई के मानिस हटी हुनुपर्छ र परमेश्वरसित बहस गर्नेले जवाब फर्काउनु पर्छ र? अर्को शब्दमा परमेश्वरले अय्युबलाई सोधिरहनु भएको छ, अय्युब, के तिमी परमेश्वरलाई पाठ यानि शिक्षा दिने स्थानमा छौ? वास्तवमा अय्युब, तिमी बिना ज्ञान बिना समझ बोलिरहेका छौ। अमित्र, अय्युबले परमेश्वरलाई शिक्षा दिन प्रयत्न गरिरहेका थिए। उसले परमेश्वरलाई केही कुरा बताउन प्रयत्न गरिरहेका छन्, अनि अय्युब त्यो गर्न कुनै स्थितिमा वा कुनै पनि स्थानमा छैनन्, किनभने उसले कुनै समझ र ज्ञान बेगर बकबक मात्र बोलिरहेका थिए। अहिले परमेश्वर अय्युबबाट उत्तर चाहनुहुन्छ, भन्नुहुन्छ, सर्वशक्तिमानसँग वाद विवाद गर्नलाई के मानिस हटी हुनुपर्छ र परमेश्वरसित बहस गर्नेले जवाब फर्काउनु पर्छ र? अनि आगे 3-5 भन्नुहुन्छ, तब अय्युबले परमप्रभुलाई यसो भनेर जवाब दिए, म जा बोली तपाईँले के जवाब दिन सक्छु र? म मेरो हात मेरो मुखमा राख्दछु, मैले एकैपल्ट बोलिहाले अब म फेरि जवाब दिने छैन, मैले दुईपल्ट बोले अब म फेरि कहिले त्यसो गर्न छैन। मित्र, अयो भन्छन् मैले चुपचाप रहनु पर्ने थियो। अहिले म देख्छु कि म जाबो रहेछु, तुच्छ रहेछु। के यो उही त्यो व्यक्ति होइनन् जसले भनेथे कि चाहे जेसुकै उसको जीवनमा घटोस्, उसले आफ्नो इमानदारिताको दावी गर्ने काम कायम राख्नेछन्? के यो उही त्यो मानिस होइनन् जसले भनेथे ऊ धर्मी मानिस थिए, निर्दोष मानिस थिए, त्यसकारण उसको जीवनमा जुन विपत्ति घटेको थियो त्यो हुन दिने काममा परमेश्वर गलत हुनुहुन्छ? अहिले यही मानिस भनिरहेका छन् ऊ त जाबु रहेछन्, तुच्छ रहेछन्। कसैले भनेका छन् यदि हामीले आफै स्वयंलाई देख्छौ भने, जस्तो कि परमेश्वरले हामीलाई देख्नुहुन्छ, हामी आफै स्वयं खड़ा हुन सक्दैनौ। जब हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्छौं हामीले थाहा पाउने छौं कि हामी जाबु हौं, तुच्छ हौं, हामी कमजोर छौं। अयुब कहाँ परमेश्वरको यो प्रकटताले उसमाथि तीन खालको प्रभाव पारेथ्यो। यसले परमेश्वरसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो, अनि उसको सम्बन्धमा आफै स्वयंसँग प्रभाव पारेको थियो, अनि उसका साथीहरूसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो। यो नै मानिस हुन् जो बिना ज्ञान बिना समझ बोलेका थिए। उसका शब्दहरू बोलीहरू बिना बुद्धिका मूर्ख जस्ता व्यर्थका कुरा थिए। अहिले ऊ कामना गर्दछ उसले आफ्नो मुख बन्द गरेको भए त हुने थियो। ऊ एक्कासी निशब्द चुप हुन्छन्, उसले आफ्नो मुख हातले छोप्दछन्। छदेखि आठ पदमा भन्छन्, तब परमप्रभुले आँधी बेरीबाट अयुब कहाँ फेरि यसो भनेर जवाब दिनुभयो, कम्मर कस र मर्द झैं खड़ा हो, म तलाई प्रश्न सोध्नेछु र तैले तिनको जवाब दे, म धर्मी छु भन्ने कुरालाई के त अस्वीकार गर्न साहस गर्छस् र त आफै चाहिँ ठिक हुनलाई मलाई गलत सम्झन्छस्? अति नै भयानक आँधी बेरीले स्थान लिन्छ त्यहाँ र त्यसबाट परमेश्वर बोल्नुहुन्छ। उहाँले अयुबलाई आफ्नो अपिललाई निरन्तर जारी राख्नुहुन्छ। परमेश्वर अयुबलाई भनिरहनु भएको छ कि तिमी मलाई यो भन्न कोसिस गरिरहेका छौ कि म गलत छु? निश्चय नै परमेश्वर गलत हुनुहुन्न। अन्त्यमा अयुब परमेश्वरलाई भन्नेछन्, अयुब 42 अध्यायको दुई पदमा, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, औ कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अयुब लामो बाटोदेखि आउन गइरहेका छन्। मित्र, वास्तवमा अयुब पहिले नै यो कुराको निम्ति बढ़िरहेका छन्। उसले आफै स्वयंको बारेमा थाहा पाएका थिएनन्, तर अहिले त्यो पोइन्टमा आइसकेका छन् जहाँ उसले पत्ता लगाउँछन् कि उनी त तुच्छ जाबो पो रहेछन्। जब मानिसले त्यस कुराको पत्ता लगाउँछ, ऊ लामो बाटोदेखि आएको हुन्छ। यो नै पहिलो कदम अयुबले लिन्छ जब ऊ परमेश्वर कहाँ आउँछ। परमेश्वरले फेरि अयुबलाई आफ्नो सृष्टिको आधारमा अपिल गर्नुहुन्छ, वरिपरि चारैतिर हेर, त्यहाँ धेरै कुराहरू छन् जुनको तिमी जान्दैनौ। कसरी तिमी यो विश्वको मेरो नैतिक सरकार र मलाई इन्साफ गर्न सक्छौ? मित्र, आज धेरै मानिसहरू परमेश्वरको सम्बन्धमा केही मूर्ख कथनहरू लिएर आउँछन्। मैले कोही ख्रिस्टियनले प्रभुको बारेमा केही मूर्ख कुरा भनेको सुनेको छु। मित्र, हामी परमेश्वरको बारेमा के भन्दछौ सो कुरामा धेरै होसियार हुन आवश्यक छ। हाम्रा वचनहरू, हाम्रा बोलीहरू परमेश्वरको वचनको आधारमा हुनुपर्छ। यो स्पष्ट छ कि अयुबलाई वास्तवमा परमेश्वरलाई जान्दैनथे। अयुबले परमेश्वरलाई जान्दैनथे। उसले बिना ज्ञान बिना समझ बोलिरहेका थिए। जब परमेश्वर उसलाई व्यक्तिगत रूपमा भेट्नुहुन्छ, उहाँले केही धेरै प्रश्नहरू सोध्नुहुन्छ। अनि 41:1-2 भनिएको छ, के तैले बल्छीले समुद्रको वृहत जन्तुलाई तान्न सक्छस्, अथवा त्यसको जिब्रोमा पासुको डोरी लगाउन सक्छस्? के तैले त्यसको नाक छेडेर डोरी लगाउन सक्छस्, अथवा त्यसको बङ्गारामा अङ्कुशे लाउन सक्छस्? आयु वास्तवमा समुद्रको वृहत जन्तुको बारेमा के जान्दछौ भनेर परमेश्वर सोध्नुहुन्छ। आज विभिन्न पश्चिमेली मुलुकहरूमा महान वृहत जन्तु व्हेलहरूको बारेमा अध्ययन र अनुसन्धान गरिरहेको छ। तिनीहरूले धेरै अनुसन्धान गरिरहेका छन् र तिनीहरूको बारेमा धेरै कुरा पत्ता लगाउन कोसिस गरिरहेका छन्। मित्र, अयुबको दिनदेखि अहिलेसम्म आजको दिनसम्म पानीमा रहने ती वृहत जन्तुहरूको बारेमा अति नै कम जानिएको छ। हामी तिनीहरूको बारेमा धेरै जान्दैनौ। हामी डाइनोसरको बारेमा के जान्दछौ? मैले संग्रहालयमा म्युजियममा एकजना गाइडद्वारा भीड़हरूलाई यो हाँसोर्दो लेक्चर भनिरहेको सुनेको थिए। जब ती भीड़हरू डाइनोसर भएको नजिकमा आए, उसले तिनीहरूलाई भने, यो डाइनोसर 2 करोड र 6 वर्ष पुरानो हो। अनि एकजना व्यक्तिले झट्टै यो प्रश्न सोधे, गाइड, म त्यो 2 करोड वर्षलाई त स्वीकार गर्नेछु, तर तिमीले त्यो 6 वर्ष चाहिँ कहाँबाट ल्यायौ? गाइडले उत्तर दिए, जब म यहाँ काम गर्न आए, त्यो डाइनोसर 2 करोड वर्षको थियो। अहिले म यहाँ 6 वर्षदेखि काम गरिरहेको छु, त्यसकारण डाइनोसरको उमेर 2 करोड 6 वर्ष भयो। मैले फेरि उसलाई सोधे, तिमीले डाइनोसरहरूको बारेमा वास्तवमा के जान्दछौ? तिमी कुनै क्षेत्रको कुनै खास विद्वानहरूलाई सोध्न सक्छौ। उसले यो स्वीकार गर्नेछ, ऊ ठोक्वा दिएर भन्न सक्दैन। उसले बरु यो भन्नेछ कि उसले यसको बारेमा अध्ययन गर्न मात्र आरम्भ गरिरहेका छन्। म तपाईँलाई भनौँ, कुनै मानिस पनि परमेश्वरमा इन्साफ गर्ने स्थितिमा छैनन्। त्यही नै परमेश्वरले अयुबलाई भनिरहनु भएको छ। यसपछि हामी देख्छौं कि अयुब पश्चाताप गर्दछन्। अहिले अयुबमाथि भएको असरको हेर्नुहोस्। अयुब 42:1-2 भनिएको छ, तब अयुबले यसो भनेर परमप्रभुलाई जवाब दिए, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, अब कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अनि आगे 3 भन्छन्, तर मैले त म आफैले नजानेका महान कामहरूका विषयमा भनेको छु, मैले जान्न नसक्ने साह्रै असम्मका कुराहरू। अयुबले मानलिन्छन्, स्वीकार गर्छन्, उसले त्यही कुराहरूको बारेमा कुरा गरिरहेका छन् जुनको बारेमा ऊ कति पनि जान्दैन। उसले बिना ज्ञानको कुरा बिना समझको कुरा गरिरहेका छन्। अनि आगे 4-6 भनिएको छ, तपाईँ बोल्नुहुँदा ध्यानसित सुन्नु र तपाईँका प्रश्नहरूका जवाब दिनलाई तपाईँ तयार हुन भनी तपाईँले मलाई भन्नुभएको थियो। त्यस बेला त सुनेको कुराले मात्र मैले तपाईँलाई चिन्दथे, तर अब त म तपाईँलाई आफ्नै आँखाले देख्दछु। यसै कारण म आफूलाई तुच्छ ठान्छु, म धुलो र खरानीमा बसेर पश्चाताप गर्दछु। मित्र, अहिले यस मानिस अयुबसँग परमेश्वरको बारेमा नयाँ धारणा छ। ऊ कुनै पनि कुरा जुन परमेश्वर गर्नुहुन्छ त्यसमा उहाँलाई प्रश्न गर्ने स्थितिमा स्थानमा छैन। उसले उहाँलाई विश्वास गर्नुपर्दछ र विश्वास गर्दछन्। ऊ नयाँ सम्बन्धमा छन्। सबभन्दा पहिले उसले आफ्नो वास्तविक स्थितिको अवस्थाको देख्छन् र ऊ आफै स्वयंसँग नयाँ सम्बन्धमा आए। सबभन्दा पहिले उसले आफै स्वयंको निज तुच्छको रूपमा देखे, उसले आफै स्वयंको घृणा गरे। अहिले अयुब आफूलाई परमेश्वरसँग नयाँ सम्बन्धमा देख्छन्। ऊ धुलोमा र खरानीमा बसेर पश्चाताप गर्दछन्। यहाँ खास वास्तविक पश्चातापको कदमहरू छन्। यो पश्चाताप हो जुन विश्वासमा छ। सबभन्दा पहिले तपाईँ आफैलाई निज तुच्छको रूपमा देख्नुपर्छ। दोस्रो, तपाईँ आफैले आफैलाई निन्दा घृणा गर्नुपर्छ। सम्भव तपाईँले चराहरूले सिनो खाइरहेको देख्नु भएको छ होला। जब तपाईँ आफैलाई भरोसा गर्न छोड्नुहुन्छ र आफू स्वयं रूपी मरेको पुरानो सिनोमा रहने कामलाई छोड्नुहुन्छ, त्यो नै खास पश्चाताप हो। ओ, यो कति सुन्दर कुरा हो। अयुबले परमेश्वरको सर्वोच्चताको सर्वभौसत्ताको थाहा पाउँछन्। उसले आफ्नो पापको पश्चाताप गर्छन् र मित्र, परमेश्वरले अयुबको जीवनमा आफ्नो उद्देश्यको पूरा गर्नुभएको छ। अयुबले यो देख्छन् कि परमेश्वरले उसलाई दुःख कष्टहरू भोग्न अनुमति दिनुभएको कारण उसलाई पश्चातापमा ल्याउनु रहेछ। उसले आफै स्वयंलाई परमेश्वरको उपस्थितिको ज्योतिमा देख्छन्। अनि पहिलो युहन्ना 1:6-7 पदमा भनिएको छ, यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौ भने त हामी ढाँट्छौ र त्यसमा चल्दैनौ। तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ, हामी पनि ज्योतिमा हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। त्यसपछि अन्तिममा हामी पत्ता लगाउँछौ कि अयुब आफ्ना साथीहरूसँग नयाँ सम्बन्धमा आउँछन्। 42:7-9 पदमा भनिएको छ, जब परमप्रभु अयुबसित बोलिसक्नुभयो तब उहाँले एलिपज तेमानीलाई भन्नुभयो, त र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अयुबले मेरो विषयमा भने झैं तिनीहरूले भन्नुपर्ने कुरा भनेनौ। यसैले अब 7 साढे र 7 भेडा लिएर मेरो दास अयुबका जाऊ र तिनीहरू आफ्नो निम्ति होम बलि चढाऊ र त्यसले तिमीहरूका निम्ति अन्तर्विन्ती चढाउनेछ। आऊ, तिमीहरूले पाउनुपर्ने योग्यको निष्ठुरता नदेखाएर म निश्चय त्यसमाथि निगाह गर्नेछु, किनभने अयुबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ। तब एलिपज तेमानी, बिल्दत सुही र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रहरूका निम्ति अयुबले अन्तर्विन्ती गरिदिँदा परमप्रभुले अयुबमाथि निगाह गर्नुभयो। मित्र, अयुबका साथीहरूको विरूद्धमा झगडा गर्नको सट्टामा र तिनीहरूसँग बहस गर्नको सट्टामा उनी तिनीहरूको निम्ति प्रार्थना गर्न, अन्तर्विन्ती गर्न गइरहेका छन्। ओ, तिनीहरूको निम्ति बलिदान चढाउन गइरहेका छन्। आज हामीले धर्मको बहस गर्नु हुँदैन वा आफै स्वयंको बीचमा झगडा गर्नु हुँदैन। त हामीले के गर्नुपर्छ? पाउलले लेख्छन् गलाती 6:1, हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ परे भने पनि तिमी आत्मिकहरू चाहिँ नम्रताको आत्माले यस्ताको सुधार गर। अयुबसँग, आफै स्वयंसँग, परमेश्वरसँग र उसका साथीहरूसँगको नयाँ सम्बन्धमा आउँछन्। अहिले परमेश्वरले अयुबको निम्ति केही गर्नुहुन्छ। 10:10 हेर्नुहोस्, यहाँ भनिएको छ, यसरी परमप्रभुले अयुबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन सम्पत्ति दुई गुणा बढाइदिनुभयो। अहिले कसरी परमेश्वरले दुई गुणा दिनुभयो? उहाँले मानव साधनहरूको प्रयोग गर्नुभयो। 11 पदमा भनिएको छ, त्यसपछि अय्युबका सबै दाजुभाइ दिदी बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाका निम्ति तिनीहरूले तिनलाई सम्वेदना र सान्त्वना प्रकट गरे औ हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औठी दियो। यही नै तरिकामा उसको उज्जवल शुरूआतको आरम्भ भयो। यी साथीहरूले उसलाई फेरि नयाँ आरम्भको नयाँ सम्बन्धको शुरूआतको बिन्ती गरे र परमेश्वरले उसलाई पहिलेको भन्दा दुई गुणा ज्यादै आशिष दिनुभयो। आगे 12 र 13 पदमा भनिएको छ, त्यसबाहेक परमप्रभुले अय्युबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढ़ी आशिष दिनुभयो औ तिनका 14,000 भेड़ा बाख्रा 6,000 ऊँट 1,000 हल गोरु र 1,000 गधा भए। तिनका 7 छोरा र छोरी 3 छोरी भए। सबै जनावरहरू पशुहरू दुई गुणा बढे अय्युबको। तर यहाँ यो पनि भनिएको छ, उसले 7 छोरा र 3 छोरीहरू पाए। कसैले भन्ला परमेश्वरले तिनीहरूलाई दुई गुणा गर्नु भएन त? हाँ, उहाँले दुई गुणा बढाइदिनुभयो। देख्नुभयो, अय्युबले ती मर्ने छोरा र छोरीहरूलाई गुमाएनन्। तिनीहरू अझै उसका हुन्, उनी तिनीहरूसँग हुन बाँकी थिए अनि आज अय्युब तिनीहरूसँग छन्। मित्र, हामी आफ्ना प्रियहरूलाई मृत्युमा गुमाउँदैनौ यदि हामी सत्य विश्वासीहरू हौ भने। एकजना प्रचारकले भनिरहेका थिए, जसको दुई छोरी थिए अनि पहिलो छोरी चाहिँ मर्यो र एउटा मात्र बाँकी बचेको थियो अनि उसले अरूलाई भने गर्थे, मसँग दुई छोरीहरू छन् अनि ती अन्य मानिसहरूले खाली घरमा चाहिँ एउटा मात्र देख्थे र यो सोच्थे कि यस प्रचारकको दिमाग ठिकमा छैन। तर उसको कुरा बिल्कुल सत्य हो। उससँग एकजना बच्ची स्वर्गमा छ अनि उसले गर्वसाथ भन्ने गर्छन् कि स्वर्गमा हुने त्यस छोरीको निम्ति म कति पनि चिन्तित छुइन, कारण त्यहाँ आनन्दले रहेकी छिन्, बिना दुःख बिना कष्ट बिना आँसु। तर बरु यस पृथ्वीमा मसँग हुने छोरीको बारेमा चिन्तित छु। हा मित्र, हामी विश्वासीहरूको नाताले हाम्रा प्रियजनहरूलाई मृत्युमा गुमाउँदैनौ, किनकि तिनीहरू अझै हाम्रा प्रियहरू हुन्। एक दिन हामी स्वर्गमा तिनीहरूलाई भेट्नेछौ। ओ, यो कति सान्त्वनाको कुरा छ ती व्यक्तिहरूको निम्ति जसले आफ्ना प्रियहरूलाई प्रभुमा गुमाएका छन्। अनि 14 र 15 भनिएको छ, तिनले जेठीको नाउँ यमिमा, माइलीको नाउँ कसिया र कान्छीको नाउँ क्यारेन हापुक राखे। सारा देशमा अय्युबका छोरीहरू जतिकै सुन्दरी अरू कोही थिएनन् औ तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइ सर पैतृक अधिकारको हिस्सा दिए। अनि 16-17 पदमा भनिएको छ, त्यसपछि अय्युब अरू 140 वर्षसम्म बाँचे औ तिनले आफ्ना छोराहरू नातिहरू र खनातीसम्म देखे। आखिरमा तिनी पूरा बुढेसकालमा दीर्घायु भएर मरे। हामीलाई भनिएको छ, त्यसपछि अय्युब 140 वर्ष बाँचे। यसले उसलाई पछाडि कुलपतिहरूको युगमा समयमा राख्दछ। मतलब अय्युब कुलपति अय्युब अब्राहम इसाक र याकुबका समयका थिए, किनकि त्यस बेला मानिसहरू यति लामो आयुसम्म बाँचे। उसका जीवनमा ती तमाम घटना घटेपछि पनि उसले आफ्नो छोरा नातिहरू खनातीसम्म देखे अनि ऊ बुढेसकालमा दीर्घायु भएर मरे। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
2: आजको दिन एकदमै धेरै आशिषमय रह्यो है। यसले हामीलाई सिकाएको छ कि परमेश्वरले आफ्नो समयमा हाम्रो जीवनमा आफ्नो योजना चाहिँ अवश्य पनि पूरा गर्नुहुन्छ। त्यसका लागि हामीले धैर्यपूर्वक चाहिँ उहाँमा भरोसा राख्नुपर्दछ।
3: हो नि त भाइ, जब हामी आफ्नो अवस्था परमेश्वरको हातमा सुम्पन्छौ र उहाँलाई हाम्रो जीवनमा काम गर्न दिन्छौ, तब हामी उहाँको आशिषलाई अनुभव गर्न सक्छौ। अय्युबको जीवनबाट हामीले यही शिक्षा पाएका छौं।
2: अनि अर्को कुरा के छ भने त यो अध्ययनले हामीलाई यो पनि सिकाएको छ कि जब हामी परमेश्वरको उपस्थितिमा रहन्छौं तब उहाँले हाम्रो जीवनमा नयाँ काम गर्नुभएको अनुभव पनि हामी गर्न सक्छौं।
3: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईले। हो, परमेश्वरले जसरी अय्यूबको सुदिन फर्काउन मानिसहरू र विभिन्न स्रोतहरू प्रयोग गर्नुभयो त्यसरी नै आज पनि उहाँले हाम्रो पक्षमा विभिन्न माध्यमहरूबाट काम गर्न चाहनुहुन्छ। त्यसका लागि हामीले आफ्नो ज्ञान र बुद्धिमा होइन तर परमेश्वरको महानतामा भरोसा गर्नुपर्छ र पश्चतापी हृदय लिएर उहाँ कहाँ आउनुपर्छ।
2: साँच्चै नै दाइ, जब हामी पश्चताप गर्छौ र परमेश्वरलाई पहिलो स्थान दिन्छौ तब उहाँले हाम्रो सम्बन्धहरूलाई पुनः स्थापना गर्नुहुन्छ र आफ्नो सुन्दर योजनामा चाहिँ हामीलाई सहभागी गराउनुहुन्छ।
3: त्यसैले हामीले पश्चतापी जीवन जिउनुपर्छ र परमेश्वरको महानतालाई स्वीकार गर्नुपर्छ तब उहाँले हाम्रो जीवनमा पनि सुदिन फर्काउनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, के हामी परमेश्वर कहाँ पश्चतापी हृदय लिएर आएका छौं?
2: साँच्चै नै र आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई आशिषित बनाएको छ अथवा महसुस गराएको छ भने कृपया हामीलाई त्यो आशिष साझा गर्नको निम्ति नहिचकिचाउनुहोस्। साथै तपाईँहरूको प्रार्थनाको विषयहरू पनि हामीलाई बताउनुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौं।
3: र अब भने हामी आजको अध्ययनलाई यही समापन गर्दैछौ र फेरि अर्को दिन नयाँ अध्ययन र नयाँ पुस्तक सहित तपाईँहरूको माझमा उपस्थित हुनेछौ। तबसम्मको लागि परमेश्वरको प्रेम, प्रभु येशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको शान्ति हामीहरू सबैसँग रहिरहोस्।
2: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209797.
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860258543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: लसोहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
3: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनु।
0: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण शुरू। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी किएवमा रूसले गरेको आक्रमणमा 18 युक्रेनीको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै
0: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
3: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
0: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
3: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
0: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
3: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
0: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
3: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण सहित विभिन्न चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्ने दुरूपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यसैगरी सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका विषयमा जवाब दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा गर्नुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढ़िएको बताउनुभयो। यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका चारैवटा विधेयकहरूमाथि परेका संशोधनहरू मध्ये मन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सृजना, गरीबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुट्याइएको भन्दै सांसदहरूले वास्तविक सुकुम्बासीको संख्या यकिन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यका सुकुम्बासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको बताउनुभयो। यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यावसायिक र रोजगारमुखी शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसून अवधि शुरू भएकाले बाढ़ी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सुस्ता बचाओ अभियान लिएर काठमाण्डुको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने, सीमा सम्बन्धी उठेका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल संघ एएफसीका पदाधिकारीहरूलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
1: हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ। तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी हो भने हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाड़ीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँै छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
2: अहिलेको सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनैतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनैतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखाड़ा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरूवा गर्ने, विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी आज बिहान चामुण्डा वृन्दासैनी नगरपालिका सात दैलेखको सांगेत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेरका पुरूषको शव भीरमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेत बस पार्कबाट आज बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भनिए पनि गाड़ीमा कतिजना थिए भन्ने यकिन नभएको एसएसपी राठौरले जानकारी दिनुभयो। गाड़ी अनियन्त्रित भई दुर्घटना हुँदा सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाको टोली समेत सुर्खेतबाट घटनास्थल पुगेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मंत्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान शुरू गर्नुभएको छ। बर्दियाको बडैयाताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेका छन्। त्यस अवसरमा मन्त्री रावलले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ादर आजदेखि नै लागू हुने गरी 2% घटाएको छ। विभागले आज सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाड़ा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाड़ादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेको थियो भने असार 17 गतेदेखि भने 193.83 रूपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाड़ा समायोजन गरिएको जनाएको छ। यसअघि 2083 वैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा 5% वृद्धि गरिएको थियो। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने 100 बुँदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 100 दिनमा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको थालनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता सहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्यांकन प्रणाली लागू गरिएको छ भने जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनबाट प्रभावित र 3 का परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज विदा दुरूपयोग अन्त्य परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बताउनुहुन्छ।
5: पठन पाठन त प्राकेक उन्नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो, त्यो पक्ष कार्यान्वयनमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समय अवधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा इफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
4: त्यसै गरी लामो समयदेखि अध्ययन विदाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
5: चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक तालिमका प्रणालीहरूमा भन्नुहोस्, यो सबै विषयहरू अहिले पुनर्संरचना योग्य छ। सरकारले सबै अङ्गहरूमै पुनर्संरचना गरेर जाने भन्ने धारणा पनि यही हो।
4: शैक्षिक संस्थाका साथै सरकारले प्रशासनिक सुधारमा समेत जोड़ दिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिला सुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
5: प्रशासनिक कामहरूमा पनि फाइलहरूलाई छिटो टुङ्ग्याउने, जनताका सरकारका विषयहरूलाई चासो राख्ने, गुनासा सुन्ने, त्यसलाई फर्फ्युट गर्ने, हाम्रा आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक सुधार भइराखेकै छन्।
4: यो सरकार शिक्षा विधेयक सँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानून तर्जुमा गर्न पनि लागि परेको छ। दशकौंदेखि विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक शुरूआत गरेको छ, तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका खोलिदिएको छ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको सुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो।
6: विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
2: मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको युगमा कुन सूचना कुन निकायबाट प्रवाह गर्नुपर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउँदै आफू कार्यरत निकायलाई हानि पुग्ने गरी सूचना सार्वजनिक गर्नु राष्ट्रहित र उत्तरदायित्व विपरीत रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नायर प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलंका र फिनल्याण्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा आयोजित सम्मेलनमा लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण अन्तर्राष्ट्रिय प्रवर्धन तथा दिगो पर्यटन विकासका सम्भावनाबारे छलफल हुनेछ। यस्तै सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्धन बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरूले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसी सेनाले गैराती युक्रेनको राजधानी कियेभमा गरेको आक्रमणमा 18 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रूसले आक्रमण गरेको थियो। आक्रमणले शहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेका थिए। अब आर्थिक समाचार।
0: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ़दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यानकर्षण गराएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनुभयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोक बहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडीबीले 5 करोड़ अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडीबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एण्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले बताउनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
8: विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति 1:15 बजे लस एन्जल्स स्टेडियममा शुरू हुनेछ। विश्वकप फुटबलमा ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको स्पेनसँग अस्ट्रियाले सामना गर्नेछ। यस्तै अर्को खेल बिहान 4:45 बजे पोर्चुगल र क्रोसिया बीच हुनेछ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका लुका मोड्रिचको खेल हेर्न नेपाली समर्थक पनि निकै उत्साहित रहेका छन्। सन् 2006 को जर्मनी विश्वकपदेखि आफ्नो देशको सीमा विश्वकप यात्रा शुरू गरेका यी दुई सुपर स्टारहरू विगत 2 दशकदेखि विश्व फुटबल जगतमा चर्चित छन्। यस्तै बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल 2026 को अन्तिम 16 प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको हो।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशको पहाड़ी भूभागका साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 0.7 मिलीमीटर काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 45.4 मिलीमीटर पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस न्यूनतम 23.6 डिग्री सेल्सियस वर्षा 4.7 मिलीमीटर वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस न्यूनतम 24.4 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 32.5 डिग्री सेल्सियस न्यूनतम 25.2 डिग्री सेल्सियस वर्षा 1.5 मिलीमिटर. अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित. बर्दियाबाट सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण शुरू. अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय. युक्रेनको राजधानी कियेवमा रूसले गरेको आक्रमणमा 18 युक्रेनीको मृत्यु. र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै. यसका साथै साँझ 7 बजेको समाचार सकियो. अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रतिनिधि सभाबाट 3 विधेयक पारित, सहकारी सम्बन्धी सम्पत्ति शुद्धिकरण निवारण तेस्रो विधेयक र सार्वजनिक खरिद विधेयक बहुमतले पारित।
2: वर्षौंदेखिको सुकुम्बासी समस्याको समाधानतर्फ सरकारको ठोस कदम, बर्दियाबाट शुरू भयो लाल पूर्जा वितरण।
1: शासकीय सुधार सम्बन्धी सरकारका 100 दिन, संचार मन्त्रालयको प्रगति उत्साहजनक। घर दैलोमै सरकारी सेवा, आजको भोलि स्मार्ट लाइसेन्सदेखि डिजिटल नेपाल अभियानको बाटोमा सरकार।
3: र फिफा विश्वकप 2026 हिजो राति 3 सनसनीपूर्ण खेल, डीआर कंगोको दबावका बीच इंग्ल्याण्डको रोमाञ्चक जीत। आज राति स्पेन र अस्ट्रिया, पोर्चुगल विरूद्ध क्रोएसिया र स्विजरल्याण्ड विरूद्ध अल्जेरिया मैदानमा आमने सामने हुँदै
4: कार्यक्रम शुरू गरौं। आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णय सम्बन्धी प्रसंगबाट, सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कैलालीका रावललाई गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरूवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निदेशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
5: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने, अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन एन्ड द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्डिक्सन बीबीएनजी भन्छ, त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरवा गर्ने, गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने।
4: प्रतिनिधि सभाको आजको बैठकबाट सहकारी पहिलो संशोधन विधेयक 2083 पारित भएको छ। अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथि छलफल र सम्बन्धित मन्त्रीको जवाबपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो।
2: छलफलमा उठेका प्रश्नमाथि जवाब दिँदै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सम्पत्ति शुद्धिकरणका सम्बन्धमा नेपाल विश्व स्तरमा ग्रे लिस्टमा परेका सन्दर्भमा यो बेग्लै विधेयक छन् आवश्यक भएको बताउनुभयो। वहाँले आगामी विधेयक ल्याउँदा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
6: अहिले सहकारीको पैसा उठाउनु भने बचतकर्ताको बचत उठाउनको लागि हामी के कठोर निर्णयहरू लिनुपर्ने छ। हामीले यो आज अध्यादेश ड्राफ्ट गर्दा अथवा विधेयक ड्राफ्ट गर्दै गर्दा अब हामी फ्युचरमा ल्याउने अरू विधेयकहरू ड्राफ्ट गर्दै गर्दा हामी चाहिँ त्यहाँको स्टेक होल्डरसँग मिलेर काम गरिरहेका छौँ। के काम अप्ठ्यारो भएको छ त त्यहाँ बचत जस्तो बचतकर्तासँग हामी यो बनाउने यो ड्राफ्ट गर्नुभन्दा अगाडि बचतकर्ताको हामी सल्लाह सुझाव ल्याएको छौँ, राष्ट्र ब्याङ्कको हामी सल्लाह सुझाव ल्याएको छौँ, महाधिवक्ताको ल्याएको छौँ।
2: यस्तै सदनले सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण तेस्रो सदन विधेयक 2083 पारित गरेको छ। विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री डाक्टर सोनी मुरागलेको जवाबपछि बहुमतले विधेयक पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री मुरागले भ्रष्टाचार, आर्थिक अपराधका विषयलाई कसरी रोक्न सकिन्छ भन्नेमा सार्थक बहस गर्न आवश्यक रहेको बताउनुभयो। वहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा 13 निकायले चलाउन सक्ने भन्दै व्यापक छलफलबाट आर्थिक आपराधिक गतिविधि रोक्नुपर्नेमा जोड़ दिनुभयो।
7: सम्पत्ति शुद्धिकरण जस्तो विषयमा हामीले राजनैतिक अभिष्ट पूरा गर्नको लागि दुरूपयोग गर्यो भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ।
2: बैठकमा प्रधानमन्त्री पालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सदनमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। अध्यादेशलाई प्रतिस्थापन गर्न सो विधेयक सदनमा ल्याइएको हो।
1: सरकारी कार्यालयमा फाइल हराउने, लामो समय एउटै टेबलमा थन्किने तथा कुन कर्मचारीले कति समय फाइल रोकेर राख्यो भन्ने जानकारी नहुने समस्या अब एकादेशको कथा बन्ने दिशामा अघि बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयन गर्ने क्रममा सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासनदेखि कानून निर्माण प्रक्रियामा उल्लेखनीय प्रगति हासिल गरेको छ। सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवा मार्फत नागरिक मैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ। सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन संचार मन्त्रालयले मन्त्रालयमै फ्रन्ट डेस्क सञ्चालनमा ल्याएर गुनासा सुन्नेदेखि समाधानको बाटो पहिल्याइदिने शुरूआत गरेको छ, जसबाट मन्त्रालयमा आउने चिठी पत्र तथा निवेदनहरू सम्बन्धित शाखामा सिधै पठाइने भएकाले फाइल अनावश्यक रूपमा विभिन्न टेबलमा घुम्ने अवस्था हटेको छ। मन्त्रालयका अनुसार यसबाट सेवाग्राहीले तत्काल सेवा पाउन थालेका छन् र काममा ढिला सुस्ती हुने अवस्थाको अन्त्य भएको छ। विगतमा एउटै सेवा लिन नागरिकले धेरै तहको स्वीकृति लिनुपर्ने, लामो समय कुर्नुपर्ने तथा अनावश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेकामा त्यसलाई अन्त्य गर्न बिजनेस प्रोसेस रि इन्जिनियरिङ बीपीआर लागू गरिएको मन्त्रालयले जनाएको छ। शासकीय सुधारको अर्को महत्वपूर्ण पक्ष कर्मचारीको व्यवहार परिवर्तनलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ। मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचार संहिता र प्रतिबद्धता पत्र तयार गरी लागू गरिएको छ। ढिला सुस्ती तथा सेवाग्राही प्रति असहज व्यवहार अन्त्य गर्दै कर्मचारी तन्त्रलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने उद्देश्यले सबै कर्मचारीबाट प्रतिबद्धता गराइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले केही प्रमुख सेवाको समय उल्लेख्य रूपमा घटाउन सफल भएको जनाएको छ। विदेशी मुद्रा सटाई सिफारी, चलचित्र जाँच पास तथा वरीकरण, चलचित्र तथा डकुमेन्ट्री छायाङ्कन अनुमति जस्ता सेवामा पहिले 3-7 दिनसम्म लाग्ने गरेकोमा अब 1-3 दिनभित्र सेवा उपलब्ध गराइसकिने व्यवस्था मिलाइएको छ। यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट सञ्चालित हेरो सरकार प्रणाली मार्फत आएका उजुरी फर्छौटलाई उच्च प्राथमिकतामा राखिएको छ। मन्त्रालयका अनुसार हालसम्म हेलो सरकार मार्फत 620 गुनासा प्राप्त भएका छन्। तीमध्ये 347 गुनासा फर्छौट भइसकेका छन् भने बाँकी सम्बन्धित शाखा तथा मातहतका निकायमा पठाएर प्रक्रिया अघि बढाइएको छ। मन्त्रालयले सबैभन्दा महत्वाकांक्षी कार्यक्रमका रूपमा सरकारी कुरियर सेवा गभर्नमेन्ट कुरियर सर्भिसलाई अघि सारेको छ। त्यस्तै हुलाक प्रणालीलाई आधुनिक बनाउन सरकारले स्मार्ट हुलाक अवधारणा अघि सारेको छ। मन्त्रालयले देशभरका 50 हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित स्मार्ट हुलाकका रूपमा विकास गर्ने गरी छनौट गरेको जनाएको छ। विगतमा स्मार्ट लाइसेन्सको अभाव र छपाईमा भएको ढिलाइका कारण लाखौं सेवाग्राहीले लामो समयसम्म अनुमति पत्र प्राप्त गर्न नसक्ने अवस्था रहेको थियो। पछिल्लो समय छपाई क्षमतामा वृद्धि गरिएसँगै लामो समयदेखि थनिकेका आवेदनहरूको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ। मन्त्रालयका अनुसार असार मसान्तसम्म 29 लाख स्मार्ट सवारी चालक अनुमति पत्र छपाई गर्ने लक्ष्यसहित यातायात व्यवस्था विभागसँग भएको सम्झौता अनुसार 2083 असार 16 गतेसम्म 23,75,181 थान अर्थात 82% स्मार्ट लाइसेन्स छपाई सम्पन्न भइसकेको छ। त्यस्तै नेपाल टेलिकमको सेवामा पनि सुधार ल्याइएको छ। डिजिटल नेपाल अभियानले गति समात्दै गएको छ। सरकारले पछिल्ला केही वर्ष यता डिजिटल नेपाल अवधारणालाई प्राथमिकता दिँदै आएको भए पनि सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको आलोचना हुँदै आएको थियो। एउटै विवरण पटक पटक बुझाउनु पर्ने, विभिन्न कार्यालय धाउनु पर्ने, कागजात प्रमाणीकरणमा समय खर्चिनु पर्ने तथा सरकारी प्रणाली बीच अन्तर आबद्धताको अभावका कारण नागरिकले शास्ति खेप्दै आएका थिए। अहिले मन्त्रालयले ती कमजोरी हटाउने उद्देश्य सहित विभिन्न डिजिटल प्रणालीलाई एक आपसमा जोड्ने प्रयास थालेको छ। डिजिटल सुशासनलाई प्रभावकारी बनाउन मन्त्रालयले सूचना प्रविधि विधेयक र कृत्रिम बौद्धिकता एआई सम्बन्धी विधेयकको प्रक्रिया अघि बढेको जनाएको छ। नागरिक एपलाई केवल सूचना दिने माध्यमबाट सेवा उपलब्ध गराउने एकीकृत डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ। डिजिटल सेवा सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले मन्त्रालयले सरकारी वेबसाइटलाई परिमार्जन गरेको जनाएको छ। मन्त्रालयका अनुसार अपाङ्ग मैत्री विशेषता भएको एकीकृत वेबसाइट सञ्चालनमा ल्याइसकिएको छ। नागरिक एपबाट सरकारी प्रमाणपत्र डाउनलोड गर्न सकिने सुविधा थप भएको छ। हाल प्रहरी प्रतिवेदन, नेपाल इन्जिनियरिङ परिषदको प्रमाणपत्र, लोक सेवा आयोगको प्रवेश पत्र तथा कर्मचारीको व्यक्तिगत विवरण डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै प्रहरी प्रतिवेदनको राजस्व नागरिक एपबाटै तिर्ने र अन्तिम प्रतिवेदन डाउनलोड गर्न सकिने प्रणाली परीक्षणको चरणमा रहेको छ। डिजिटल सेवाको विस्तारसँगै अनलाइन अपराध नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ। सरसर्ती हेर्दा करिब दुई तिहाईको अपार जनमत सहित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेकै दिन ल्याइएको शासकीय सुधार सम्बन्धी सरकारका 100 दिनमा सूचना तथा संचार मन्त्रालय निकै रफ्तारमा अघि बढेको देखिन्छ। सरकारले वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन रूपमा अन्त्य गर्ने अभियान अन्तर्गत बर्दियाबाट लाल पूर्जा वितरण शुरू गरेको छ। यस अभियानको पहिलो चरणमा बर्दिया जिल्लाको बडैया ताल गाउँपालिका 4 का 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा प्रदान गरिएको छ।
2: लामो समयदेखि आफूले बसोबास गर्दै आएको जग्गामा कानूनी स्वामित्वबाट वञ्चित रहेका नागरिकले लाल पूर्जा प्राप्त गरेसँगै उनीहरू अब कानूनी रूपमा जग्गा धनी बनेका छन्। यसले उनीहरूको सामाजिक तथा आर्थिक जीवनमा नयाँ अवसर सृजना गर्नुका साथै बैंकिङ सेवा, सहुलियतपूर्ण ऋण, सरकारी अनुदान, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाको स्वामित्व दिलाउने लक्ष्यका साथ लाल पूर्जा वितरण अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय तथा सम्बन्धित निकायले आवश्यक प्रक्रिया तीव्र बनाउँदै वास्तविक लाभग्राहीलाई पहिचान गरी क्रमशः लाल पूर्जा वितरणलाई प्रभावकारी रूपमा अघि बढ़ाइने बताएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट शुरू भएको अभियानलाई क्रमिक रूपमा देशभर विस्तार गरिने बताउनु भएको छ। वास्तविक भूमिहीन नागरिकलाई कानूनी रूपमा जग्गाको स्वामित्व दिलाउने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै वहाँले दशकौंदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्याको स्थायी समाधानतर्फ सरकारले व्यवहारिक र परिणाममुखी पहल अघि बढ़ाएको उल्लेख गर्नुभएको हो। नेपालमा भूमिहीनता र अव्यवस्थित बसोबासको समस्या दशकौंदेखि सामाजिक, आर्थिक र प्रशासनिक चुनौतीका रूपमा रहँदै आएको छ। आफ्नै नाममा जग्गा नहुँदा हजारौं परिवारले राज्यका विभिन्न सेवा सुविधाबाट पूर्ण रूपमा लाभ लिन सकेका थिएनन्। कानूनी स्वामित्वको अभावले उनीहरूको आर्थिक गतिविधि, लगानीको अवसर, वित्तीय पहुँच तथा सामाजिक सुरक्षामा समेत प्रत्यक्ष असर परेको थियो। यही अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित सरकारले वास्तविक भूमिहीन परिवारलाई जग्गाको कानूनी स्वामित्व दिलाउने अभियानलाई प्राथमिकताका साथ अघि बढ़ाएको हो। लाल पूर्जा वितरणले नागरिकको आत्मसम्मान, आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षालाई समेत मजबूत बनाउने विश्वास गरिएको छ। यस अभियानले भूमि सम्बन्धी दीर्घकालीन विवाद न्यूनीकरण गर्नुका साथै व्यवस्थित बसोबास, योजनाबद्ध विकास र समावेशी आर्थिक समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ। बर्दियाबाट शुरू भएको यो अभियानलाई सरकारको भूमि सुधार कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आगामी दिनमा देशका अन्य जिल्लामा पनि प्रक्रिया पूरा गरेका वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई क्रमिक रूपमा लाल पूर्जा वितरण गरिने सरकारको तयारी रहेको छ। यससँगै वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको सुकुम्बासी समस्याले अब स्थायी समाधानको स्पष्ट दिशा समातेको विश्वास गरिएको छ।
1: फिफा विश्वकप 2026 को 21 दिन अन्तिम 32 तीन खेल सनसनीपूर्ण रहे। इंग्ल्याण्ड, बेल्जियम र संयुक्त राज्य अमेरिकाले कठिन परिस्थितिबाट जीत निकाल्दै अन्तिम 16 स्थान बनाएका छन्। सबैभन्दा रोचक त इंग्ल्याण्ड र डीआर कंगो बीचको खेल रह्यो। डीआर कंगोले शुरूआतमै इंग्ल्याण्डलाई ठूलो चुनौती दियो। ब्रायन स्पेंगाले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएपछि आरोन वान बिसाका, एक्सेल तुआन्जेबे, चान्सेल मेम्बेबा लगायतका रक्षकले त्यो अग्रता जोगाउन भरपूर प्रयास गरे। तर 75 मिनटमा एन्थोनी गोर्डनको उत्कृष्ट क्रसलाई कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै बराबरीमा ल्याए। त्यतिमै नरोकिने केनले खेलको अन्त्यतिर प्रतियोगिताकै उत्कृष्ट एक प्रहार गर्दै निर्णायक गोल गर्दा स्टेडियमका दर्शक मात्र होइन सारा संसार जुरुक्क उठेको थियो। त्यो सँगै प्रशिक्षक थोमस टुचेलको टोलीले अन्तिम 16 आयोजक मेक्सिकोसँग रोमाञ्चक भेट पक्का गर्यो। गए रातिकै अर्को खेलमा जीत निकाल्दै बेल्जियम अन्तिम 16 पुगेको छ। यता अर्को खेलमा अमेरिका विजय भएको छ। अमेरिकाका फरवार्ड फोलारिन बालोगुनका लागि यो खेल उतार चढाव पूर्ण रह्यो। पहिला उनको एउटा गोल अफसाइडका कारण रद्द भयो, त्यसपछि उनले वैध गोल गर्दै लेब्रोन जेम्सको प्रसिद्ध उत्सव दोहोर्याए।
3: तर केही समयपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। 10 खेलाडीमा सीमित भएपछि पनि प्रशिक्षक माउरिसियोको टोली दबावमा परेन। अमेरिकाले अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्यो र मालिक टिलम्यानको फ्री किक मार्फत दोस्रो गोल गर्दै 2-0 जित सुनिश्चित गर्यो।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक निर्दयी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। नेपाल स्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीलाई डिजिटल फोरेन्सिक ल्याब सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा असार 16 गते आयोजित कार्यक्रम बीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवं विकासको लागि उन्नत डिजिटल फोरेन्सिक उपकरणहरू विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको चर्चा गर्दै यस किसिमका सहयोगहरू दुई देश बीचको विश्वास मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ति संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवं सहजीकरण हुने बताउनुभयो। यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मदत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मदत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
0: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहको प्रमुख आतिथ्यतामा असार 16 गते आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत प्राविधिक आधारभूत तालिम 34 समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनुज भण्डारी, सर्वद्वितीय एवं प्रहरी कार्यवाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डाक्टर राजकुमार श्रेष्ठ, सर्वतृतीय एवं कवाच प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डाक्टर ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायब निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो। साथै उहाँले तालिम सम्बन्धी गतिविधि समेटिएको पुस्तक संकल्पको विमोचन समेत गर्नुभयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जीवनको शुभकामना समेत दिनुभयो। नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवं अनुसन्धान, प्रहरी कार्य, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जित पेशागत ज्ञान, सिप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आफ्नो कार्यक्षेत्रमा लागू गर्दै उच्च स्तरको कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो। राज्यले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले शब्द उच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनु भएको थियो। 2082 माघ 21 गतेबाट संचालित 100 दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक 24 जना, प्राविधिक प्रहरी नायब निरीक्षक 11 जना र प्राविधिक प्रहरी सहायक निरीक्षक 28 जना गरी कुल 63 जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।
1: अवैध लागू औषध अफिम जस्तो देखिने पदार्थ करिब 4 किलोग्राम सहित रूकुम जिल्ला भूमे गाउँपालिका 2 बस्ने 40 वर्षीय विरोध बुढा र रोल्पा जिल्ला थवाङ गाउँपालिका 2 बस्ने 31 वर्षीय जानपुर झाँक्री मगरलाई रूकुम जिल्ला सिस्ने गाउँपालिका 6 बाट असार 16 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 26,710 ट्याब्लेट र नगद 50,000 रूपियाँ सहित सिन्धुलीका 20 वर्षीय युवराज खत्री समेत दुईजनालाई काठमाडौँ महानगरपालिका 13 असार 16 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 6,700 ट्याब्लेट सहित ओखलढुङ्गा जिल्ला माने भन्ज्याङ गाउँपालिका 2 23 वर्षीय ग्रीष्मा राई र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका 3 28 वर्षीय सहकुल बानियालाई काभ्रे जिल्ला बनेपा नगरपालिका 8 असार 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 3,790 ट्याब्लेट र डाइक्लोमाइन 3,790 ट्याब्लेट सहित धनकुटा जिल्ला सहित भूमि गाउँपालिका 7 बस्ने 23 वर्षीय अजित कार्की र 19 वर्षीय उज्जवल राईलाई सोही ठाउँबाट असार 15 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 600 ट्याब्लेट र डाइजेपाम 3 एम्पुल सहित चितवन जिल्ला इच्छा कामना गाउँपालिका 3 39 वर्षीय कृष्ण गुरूङलाई काठमाडौँ महानगरपालिका 14 असार 16 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ओपिडोल 490 ट्याब्लेट र स्पास पेन 490 ट्याब्लेट सहित उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 बस्ने 21 वर्षीय दीपक राज पोखरेल र 25 वर्षीय पूरण मगरलाई सोही नगरपालिका 5 असार 14 गते प्रहरीले पक्राउ गरेको छ भने अवैध लागू औषध गाँजा करिब 775 किलोग्राम सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 1 बस्ने 33 वर्षीय परीक्षण कुँवरलाई धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका 6 असार 15 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 6 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पाकी 48 वर्षीय मेनुका ढुङ्गाना, सिन्धुपाल्चोकका 31 वर्षीय सञ्जु तामाङ, सिन्धुलीकी 38 वर्षीय सुमित्रा कोइराला, 37 वर्षीय रञ्जना कोइराला, गोर्खाका 32 वर्षीय सन्तोष तामाङ र मोरङका 51 वर्षीय धात्री प्रसाद पोखरेल रहेका छन्। पक्राउ परेका मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 7,50,000 रूपियाँ, सञ्जुले ग्रीस पठाइदिन्छु भन्दै 8 पीड़ितहरूबाट 43 लाख रूपियाँ, सुमित्राले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 3 लाख रूपियाँ, रञ्जनाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 2 लाख रूपियाँ, सन्तोषले सर्बिया पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 2,84,000 रूपियाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 12 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 16 र 17 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका 42 वर्षीय वाङदी लामा, रामेछापका 38 वर्षीय ललित बहादुर तामाङ, धादिङकी 34 वर्षीय सन्तोषी लामा, काठमाडौँ चन्द्रागिरी नगरपालिका 8 बस्ने 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 बस्ने 29 वर्षीय शरीफ गिरी रहेका छन्। खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 16 र 17 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा

0: पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 20 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले वाङदीलाई काठमाडौँ महानगरपालिका 4 असार 14 गते, ललित बहादुरलाई काठमाडौँ महानगरपालिका 12 र सन्तोषीलाई काठमाडौँ महानगरपालिका 15 असार 13 गते, रामदासलाई काठमाडौँ महानगरपालिका 14 असार 12 गते र शरीफलाई काठमाडौँ महानगरपालिका 15 असार 15 गते पक्राउ गरेको हो।
1: लुटपाटमा संलग्न रहेको अभियोगमा 4 असार 14 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ धापासी बस्ने सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका 3 43 वर्षीय रामशरण दमाई, काठमाडौँ टोखा नगरपालिका 1 बस्ने 38 वर्षीय सबिन खवास, पर्सा जिल्ला ठोरी गाउँपालिका 4 43 वर्षीय लक्ष्मी गोले र सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका 5 46 वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
2: प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनैतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौ।
4: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो म्यानेजरहरूबाट अब हामी सुन्न सुरु गर्छौ।
5: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
4: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
5: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यहीँ टुङ्गो छु। धन्यवाद।
4: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
6: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
4: समातिएका छन्।
6: यो कुरा म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
4: माननीय बलावती शर्माजी,
7: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ, तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अघि बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 पुरानो कानूनलाई तुरुन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यस्तो यो गर्नु हुँदैन हामीले भन्नु त पर्यो, यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन।

0: मै संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस् धन्यवाद।
1: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी, डडेलधुरा प्रतिनिधि सभा सदस्य। धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन्छु।
2: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डी नो द्याट यस्तो पुरानो फिफ्टी इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन न्यू सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
3: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
2: यो दुई महिनामा दुईचोटि अब बालावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग एब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
3: दुईपटक कुरा उठाइसक्नु भयो
2: दुईचोटि। या यसको बारेमा फिल कसकसले गर्छ होला एउटा डाक्टरले, एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
4: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजा खेती, अहिले गाजा खेती गर्नुपर्छ भनेर व्यापक भइरहेको छ कि है। गाजा खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजा खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौँ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ। हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौँ। धन्यवाद।
5: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाई छ। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त गरेको छ। विपक्षीको संसदमा विरोध कायमै छ। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: के तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नुभयो, छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: भने के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो
3: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
4: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
3: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
4: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
3: ल टिब प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
5: बाल रोग सम्बन्धी सेवा
0: स्त्री रोग सम्बन्धी सेवा
5: मुटुको इको र भिडियो एक्सरे सेवा
0: ल्याब टेस्ट
5: भिटामिन डी
0: भिटामिन B12
5: आइरन प्रोफाइल
0: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
0: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार
7: श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510 63802 98510 63802

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने शपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेवमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्, बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा

0: सम्पर्क गरी सुरुमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
1: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
1: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अब यस्तो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ अब राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
0: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
1: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
0: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
1: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
0: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो बल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराख्या देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
1: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि संचार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ प्राथमिकता साथ अगाडि बढाइन्छ।
0: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
1: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
0: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
1: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
0: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित

0: गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खासगरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अरियालले बताए।
1: सबै एप्सहरूमा होइन, पेड भर्सनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि, चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई अब वेबसाइट गर्नलाई रोकेको।
0: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
2: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा सेयर सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
0: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
1: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
0: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी सेनाले गएराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या, मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट, विनिता दाहालबाट।
3: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टा पछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा

0: द्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।